0: त काट्यो उहाँको, बल्ला बल्ला फोन लागेको थियो होला, झुक्किएर फोन काट्यो, है मैले काटेको होइन है तपाईँको फोन, तपाईँले आफै थिच्नुभयो, कता कता थिचेर काट्नुभयो, कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ उहाँलाई, कामरा को बोल्दै हुनुहुन्छ, नमस्ते।
1: हेलो,
0: हजुर कामरा को बोल्दै हुनुहुन्छ?
1: नमस्कार गुरु।
0: नमस्कार, कामरा को बोल्दै
1: हुनुहुन्छ?
0: हजुरको शुभ नाम?
1: मेरो नाम सुभाष हो।
0: हेटौँडा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: यो हेटौँडा, हेटौँडा शिखरपानी,
0: शिखरपानीबाट बोल्दै हुनुहुन्छ? कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरै हो गुरु।
0: जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो?
1: 2037 साल,
0: 2037
1: माघको महिना,
0: माघ महिना
1: अनि शुक्रबार
0: कति गते हो?
1: हजुर,
0: गते
1: तीन गते शुक्रबार तीन गते बेलुका 7 बजे,
0: बेलुकाको 7 बजे होइन?
1: हजुर।
0: ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आयमा श्रीमती रामानुजा आयमा 2037 साल पुष शुक्ल पक्षको शुक्रबार एकादशी तिथिमा जन्म वृष राशि रोहिणी नक्षत्रको दोस्रो चरण, नाम आउँछ बालकृष्ण, तपाईँको अन्त्यनाडी नरगण परेको छ। यहाँबाट हेर्दा घातकमा परेको छ तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, हस्ता नक्षत्र घातक, नम्बरमा 2 नम्बर घातक, राशिमा सिंह राशि तपाईँलाई घातक हुन्छ है।
1: हजुर,
0: कुण्डली राम्रो छ, ग्रह राम्रो छ, नराम्रो छैन, अलिकति पारिवारिक विवाह दाम्पत्य अलि नराम्रो देखियो। यहाँबाट हेर्दा बहुविवाह हुने ग्रह पहिलो घरबार बिग्रिने अथवा त्यति राम्रो नहुने,
1: बिग्रिया
0: हो तपाईँलाई समस्या यही हो, अलिकति पेटमा समस्या हुन सक्छ, आँखामा टाउकोमा दाँतमा समस्या हुन सक्छ,
1: आँखामा अलिकति समस्या चिलाउने।
0: हजुर, तपाईँले अरू केही नगर्नुहोस्, तपाईँको ग्रह एकदम, अब के हुन्छ भन्दा यदि परिवार राम्रो भएन, दाम्पत्य राम्रो भएन भने सबै त हुँदा हुँदै पनि केही केही नभएको जस्तो महसुस हुन्छ, अलि खल्लो खल्लो हुन्छ, अलि अधुरो अधुरो भएको महसुस हुन सक्छ। त्यो भएर पहिला सुरुमा यसको लागि तपाईँले रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच तपाईँले लाउनुपर्छ है। यो रत्न कवच लाउनु भयो भने तपाईँको के हुन्छ भन्दा परिवार राम्रो, दाम्पत्य राम्रो, हेल्थमा राम्रो हुन्छ, समस्या आउँदैन। तपाईँले मंगलबारको दिन चोखो खानु सकिन्छ, व्रत बस्नुहोस्, अथवा तपाईँले आइतबारको दिन नुन नखानुहोस्, मंगलबारको दिन चोखरी त गर्नुहोस्, मंगल चौथी गणेश चौथीको व्रत बस्नुहोस्, असाध्यै उत्तम मानिन्छ तपाईँको लागि।
1: अनि गुरु,
0: हजुर,
1: अनि अरू सबै ठिक छ नि?
0: अरू त ठिक छ, तपाईँको राम्रै छ त।
1: अनि कामहरूमा, जागिरहरूमा?
0: जागिर पनि तपाईँको त्यस्तो नराम्रो छैन, विदेश पनि राम्रो छ तपाईँलाई, अलिक एकरो एकरो स्वभावको हुनुहुन्छ क्या तपाईँ, हो कि होइन? त्यसलाई कम गर्नुहोस् तपाईँले, रत्न कवच पाउँछ हामीसँग, रत्न कवचको लागि दिउँसो अहिले बिहान 10 बजेपछि फोन गर्नु, रत्न कवच अर्डर गरेर चाहिँ तपाईँले धारण गर्नुहोस्। तपाईँले 70% तपाईँको यो जुन समस्या, जुन टेन्सन छ नि, सबै राम्रो हुन्छ, 70% तपाईँको जीवन उज्यालो हुन्छ, यसको ग्यारेन्टी है।
1: अनि
0: हामीसँग पाउँछ, फोन गर्नु 10 बजेपछि फोन गर्नु, यही नम्बरमा
1: हुन्छ, 10-11 बजी 11-12 बजीतिर
0: हुन्छ, त्यो गर्नु, अरू केही गर्नु पर्दैन तपाईँले, सबै कुरा ठिक छ। तपाईँको सङ्कटा चलेको छ
1: हजुरको,
0: अहिले सङ्कटाको विशेष ख्याल गर्नु, ठिक छ, ग्रह चिन्ता गर्नु पर्दैन है। उहाँले फोन गर्नुभएको थियो, हेटौँडाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, अब कसै कसैलाई समस्या एउटा मात्रै हुन्छ क्या, फेरि हेर्नुहोस् है, कसैकोलाई समस्या एउटा हुन्छ, ठुलो समस्या हुन्छ, कसैकोलाई समस्या धेरै हुन्छ, साना साना समस्या हुन्छ, त्यो भएर उहाँको चाहिँ ठुलो समस्या देखेँ मैले, ठ्याक्कै भन्दै उहाँलाई मैले है, जे समस्याको लागि उहाँले फोन गर्नुभएको थियो नि त्यही समस्या मैले उहाँलाई भन्दै, उहाँले अब फोन गर्नुभयो भने रत्न कवच धारण गर्नुभयो।

0: 70% गएको पारिवारिक सुख उहाँले भोग्न पाउनुहुन्छ, किनकि अहिलेसम्म उहाँबाट श्रीमतीको सुख उहाँले भोग्न पाउनु भएको थिएन, श्रीमतीको माया मोह पाउनु भएको थिएन। यसमा श्रीमती पनि गलत हुन सक्नुहुन्छ, उहाँ पनि गलत हुन सक्नुहुन्छ। कमजोरी दुवैमा कमजोरी भर नै सम्बन्ध बिग्रिने हो, एउटा मात्रै कमजोरी भएर सम्बन्ध बिग्रिँदैन। हेर्नुहोस्, त्यो भएर सगभर घर तपाईँले बिगार्न खोज्दै हुनुहुन्छ, श्रीमानदेखि देख्योकै रिस उठ्ने तपाईँले भइरहेको छ भने सम्झिनुहोस् मलाई ग्रह लाग्दैछ अब भन्ने कुरा तपाईँले सम्झिनुहोस्। तपाईँलाई श्रीमती देखेपछि रिस उठिहाल्छ भने सम्झिनुहोस् तपाईँले पनि मलाई ग्रह लाग्दैछ बर्बाद हुने भयो भने सम्झिनुहोस् तपाईँले। यति सम्झिनु भयो भने अरू केही सम्झिनु पर्दैन है। त्यसपछि राम्रो ज्योतिषीका सल्लाह लिने कार्यक्रम, ज्योतिष वास्तुमा फोन गर्ने, घरै बसेपछि पैसा लाग्दैन हेराउनलाई, फेरिमा हेराउन पाइन्छ कार्यक्रमको ज्योतिष वास्तुको समयमा होइन, घरै बसेर फोन गर्नुहोस्, हेराउनुहोस्। म तपाईँलाई भन्छु समस्या यो छ तपाईँलाई भनेर, तपाईँले त्यो समस्यालाई चाहिँ अलिकति मन लागेर सुधार गर्ने कोसिस गर्नुहोस्, राम्रो भइहाल्छ, चिन्ता गर्नै पर्दैन, हो कि होइन? कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कामनाको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: हजुर, नारायण गुरु।
0: नारायण, कामनाको बोल्दै हुनुहुन्छ।
1: म रोल्पादेखि रबिनपुन मगर बोल्दैछु गुरु।
0: रबिनपुन मगर रोल्पा जिल्ला, कुन ठाउँबाट? रोल्पाको
1: जुगारबाट बोल्दैछु।
0: हजुर, कार्यक्रम ज्योतिष भाषा कतिको सुन्नुहुन्छ तपाईँहरूले?
1: एमएकै सुनिन्छ गुरु। हेडफोन आज अस्ति कहिला पनि हामीले हानेको थिएँ, आज पनि हाने बल्ल लाग्यो। हेडफोन त हान्ने के मिस्टी फरकै पर्दैन गुरु भाइ।
0: हो
1: हजुर,
0: तपाईँले दिनदिनै सुन्नुहुन्छ नि त कार्यक्रम, त्यही भएर होला है।
1: हजुर गुरु, एकदमै मनपर्छ गुरु है। यो कार्यक्रम आएन भने त किन बजेन आज भनेर कस्तो कस्तो खलो खलो लागिहाल्छ गुरु भाइ।
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
1: आज मेरो यता मामाको छोरा भाइको बारेमा गुरु।
0: भाइको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2069 साल।
0: 2069 साल
1: 5 महिना 15 गते।
0: 5 महिना 15 गते, समय भन्नुहोस् त?
1: बेलुका 7:40।
0: बेलुका 7:40 के बार पढ्दो रहेछ थाहा छ?
1: शुक्रबार भन्दै थियो गएर।
0: हजुर, हो ठिक छ। अनि मामाको छोरा चाहिँ कहाँ हुनुहुन्छ भाइ चाहिँ अहिले? ल सुन्नु भन्नुहोस् है।
1: हजुर गुरुबा,
0: श्री गणेश आयुर्मा श्रीमती रामानुज आयुर्मा 2069 साल अधिक मास परेको छ, असोज महिनाको कृष्ण पक्षको परेवा तिथिमा जन्म भएको छ, शुक्रबारको दिन कुम्भ राशि, शतभिसाको तेस्रो चरण, नाम आउँछ बाबुको सीताराम भन्ने नाम आउँछ, घातक तिथि तृतीय अष्टमी त्रयोदशी, बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ। यो बाबुको पढाइ फिटी केही मन लाउँदो रहेछ क्या पढ्नमा? अल्छी छ, अल्छी छ। स्कुलमा स्कुल गएको भएर मात्रै पास भएको, नभए घरमा पढ्दै पढ्दैन। एकदमै कमजोर छ, पढाइमा कमजोर छ, एकदम जिद्दी स्वभावको छ बाबु। अब बिहिबारको दिन, एकादशीको दिन व्रत बस्नुपर्छ, अनि माङ्गलिक पनि परेको छ, 8 मांगलिक, यसले पछि गएर यसो लपसप पारेर बिहा गर्ने कुण्डली छ। अहिले पनि लपारौँ लपारौँला जस्तो कुरा गर्छ क्या केटो फेरि। अब पढाइमा मात्रै अल्छी, अरू सबैमा जागरिलो छ केटो। अहिले ग्रह उल्का चलेको छ, हेर्नुहोस्, उल्का चलेको बेलामा एकदमै पढाइ राम्रो हुँदैन, पढाइ मन जाँदैन, साथीको सङ्गत गर्न मन लाग्ने, खान पनि यसो है धुवा आउने कुरा खान मन लाग्ने, त्यस्तो हुन्छ कि ग्रहले है।
1: हजुर गुरु,
0: एकदम ख्याल गर्नुपर्छ बाबुलाई। अब पढाइमा बाबुलाई तपाईँले पनि कन्ट्रोल गराउनुहोस्, सम्झाउनुहोस्, पढाउनुहोस्, हुँदै भएर भने रत्न कवच लगाइदिन्छु म गुरु च्यानल योगको, त्यसपछि पढिराख्न मन लाग्छ, भनेको मान्न मन लाग्छ। राक्षस गर्नुपर्छ जन्म भएको व्यक्ति अलिअलि हिर्सालु रिसालु स्वभाव।
1: हजुर, पढाइ भन्दामा बढी यसले त अलि खेलकुद प्रतियोगिता यिनीमा रुचि राख्छ, पढाइमा त त्यतिकै मन गर्दैन।
0: पढाइबाट अब खेलकुद मात्रै भएर पनि भएन, फेरि पढाइ पनि त चाहियो हो कि होइन?
1: हो गुरु भाइ,
0: खेलकुदतिर पनि राम्रो छ फेरि बाबुको, राम्रो नराम्रो छैन ठिक छ, तर पढाइ पनि कमसे कम 12 पास त राम्रो तरिकाले गर्नु पर्यो। यसो अङ्ग्रेजी टडङ बडङ अङ्ग्रेजी बोल्न सक्नु पर्यो नि त आजभरिको जमानामा, हो कि होइन? खेलकुद भएर राम्रो हुँदै गयो, राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय स्तरमा खेलकुद गरियो, खेलियो भने पनि विदेशतिर गयो भने पनि अङ्ग्रेजीमा सोच्छन् कोही छन्, अनि फेरि अङ्ग्रेजीमा आएन भने लाज हुन्छ होइन?
1: हजुर गुरु,
0: त्यो भएर खेलकुदलाई ध्यान पनि दिने, पढाइलाई पनि अलिकति फोकस गरेर बाबाले भन्नुहोला सम्झनु होला, बाबु राम्रोसँग पढ्नुपर्छ भन्नुभएको छ, अल्छी गर्नु हुँदैन भन्नुभएको छ, गुरुले भन्नुहोस्।
1: हजुर,
0: अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिक छ, पढाइ ग्रह मात्रै नराम्रो, उल्गा भन्ने ग्रह नराम्रो चलेको हो। अनि माङ्गलिकले चाहिँ अहिले केही असर गर्दैन, माङ्गलिकले चाहिँ विवाह दाम्पत्य र असर गर्छ।
1: हजुर,
0: अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है।
1: हजुर,
0: अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुराहरू केही छ? विदेश एकदम राम्रो छ, फेरि अहिले साढे साती छ, अहिले अन्त्य साढे साती, अहिलेको बुद्धि भनेको त्यति गजिलो बुद्धि हुँदैन क्या, नराम्रो नराम्रो बुद्धिमा जान मन लाग्छ क्या। फेरि साथीको सङ्गत पनि अलिक पढ्ने लेखेको साथीको सङ्गत, राम्रो खालको साथीको सङ्गत गर्न मन लाग्दैन, अलि नराम्रो नराम्रो साथीको सङ्गत, अलि हावा हावा खालको साथीको सङ्गत गर्न मन लाग्ने क्या अहिले। फेरि एकदमै अहिले यो समयमा बाबा एकदम ख्याल गर्नुपर्छ, तपाईँले समय बुझाइ गर्नु, अहिलेको समय बिग्रियो भने जीवन बिग्रिन्छ, बर्बाद हुन्छ, पढाइमा अलिकति फोकस गराउने, खेलकुद पनि गर्ने, खेलकुद पनि राम्रो गर्नुपर्छ है। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
1: नारायण,
0: उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट, उहाँले चाहिँ अस्तै पनि फोन गरेको थियो, एकै पटक फोन लागेको थियो, आज पनि फोन गर्दै एकै पटक फोन लाग्यो भन्नुभयो, किनकि उहाँले दिनदिनै कार्यक्रम सुन्नु हुँदो रहेछ, अनि कार्यक्रम बजेर पनि खल्लो खल्लो अनि कस्तो कस्तो हुने रहेछ, उहाँलाई चाहिँ बिचरा श्रोताहरूलाई सुनिराखेको मान्छेहरूलाई चाहिँ कार्यक्रम नबज्दाखेरि खल्लो लाग्छ, तर मैले हर बखत मैले कार्यक्रम चाहिँ तपाईँको तपाईँलाई सुनाउनु पर्छ भन्ने उद्देश्यको साथ, अहिले मेरो आजको यो मितिमा स्वास्थ्य अलिकति कमजोर हुँदाहुँदै पनि मैले तपाईँहरूसँग म तपाईँहरूसँग उपस्थित भएको छु, गाह्रो हुँदाहुँदै पनि होइन, म त मेरा श्रोताहरूलाई मैले छोड्नु हुँदैन, उहाँलाई मैले तिथिमिति पञ्चाङ्ग राशि पनि मैले भन्नुपर्छ, ग्रहदशाहरू कतिजनाको बिग्रेका होला, मैले केही सल्लाह दिँदाखेरि उहाँले सल्लाह मानिदिनु भयो भने राम्रो हुन्छ कि उहाँहरूलाई, उहाँलाई राम्रो भयो भने गुरुबाले यस्तो भन्नुभएको थियो मैले गरेँ राम्रो भयो भन्न मलाई आशीर्वाद दिनुहुन्छ कि, मलाई सम्झिनुहुन्छ कि, मलाई माया गर्नुहुन्छ कि, कार्यक्रम ज्योतिषवासीलाई माया गर्नुहुन्छ कि भन्ने उद्देश्यले मेरो स्वास्थ्य कमजोर हुँदाहुँदै पनि म तपाईँसँग उपस्थित भएको छु। तपाईँले पनि महसुस गर्नुभएको होला हिजो अस्तिभन्दा आज मेरो बोली अलिक अर्कै खालको छ, हो कि होइन? त्यो भएर अनि मौसम परिवर्तन हुँदै गएको छ, अनि त्यसपछि अनि रुगाखोकी लाग्ने, ज्वरो आउने होइन, यस्तो भएको कारणले गर्दा तातो पानी सबैले तातो पानी पिउनु होला, गरिबलाई गरिबले काट्नुपर्छ है, तातो पानी पिउने, सुरक्षित भएर बस्नु होला तपाईँहरू पनि, अहिले यो मौसम एकदमै अलिकति खराब मौसम चलेको छ, यो समयमा विशेष ख्याल गर्नुहोला है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ न, उहाँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, नमस्ते।
2: नमस्ते गुरु,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: रोल्पादेखि रविन्द्र घरती मगर।
0: रविन्द्र घरती मगर, रोल्पा जिल्ला कुन ठाउँबाट भयो हजुर?
2: त्रिवेणी गाउँपालिका।
0: त्रिवेणी गाउँपालिकाबाट कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नै बारेमा सर।
0: जन्मिति भन्नुहोस् त, कति हो तपाईँको?
2: 2051 साल,
0: 2051
2: मङ्सिर 15 गते बिहिबार।
0: मङ्सिरको 15 गते बिहिबार, समय भन्नु?
2: बिहान 9 बजेतिर।
0: बिहानको 9 बजेतिर हो?
2: हजुर।
0: 2051 मङ्सिर 15 बिहानको 9, तपाईँको आफ्नै बारेमा होइन र?
2: हजुर हजुर।
0: तपाईँको 2051 साल मङ्सिर कृष्ण पक्षको बिहिबार, त्रयोदशी तिथिमा जन्म, तुला राशि, स्वातिको चौथो चरण, नाम आउँदछ तपाईँको तारा भन्ने नाम आउँदछ, तारादेव तारापति नाम आउँछ है। असाध्यै राम्रो कुण्डली तपाईँको, नराम्रो छैन, अलिकति नाग दोष र ग्रहण दोष परेको, सूर्य ग्रहण दोष के अरे चन्द्र ग्रहण योग परेको छ, चाँदीको स्थिति बनाएर लगाइहाल्नुहोस् एउटा, अनि त्यसपछि नाग देवताको पूजाहरू गर्नुपर्छ, तपाईँले फलाम सम्बन्धी काम, होटलमा गाडी भाडा सम्बन्धी काम गर्नुहोस्, फाइदै फाइदा हुन्छ। अहिले ग्रह सङ्कटा चलेको छ, शनि चलेको छ, यो शनि सङ्कटाको बेलामा चाहिँ अलिकति उल्टो उल्टो बुद्धि आउँछ क्या, जे काम गर्न नहुने हो त्यही त्यही काम गर्न मन लाग्ने हुन्छ, त्यो भएर यसमा अलिकति विशेष ख्याल गर्नुहोस्। अरू त्यस्तो नराम्रो छैन, ठिक छ ग्रह, शनि सङ्कटाको दशाको शान्ति गर्नुपर्छ तपाईँले, सकिन्छ व्रत बस्न सक्नुहुन्छ भने पूर्णिमाको बस्नुहोस्, पूर्णिमा भनेको महिनामा एउटा आउँछ है, पूर्णिमा कहिले आउला कहिले आउला अब थाहै पाइन्न भने सोमबारको व्रत बस्नुहोस् है, विदेश तपाईँको त्यही गरेपछि बल्ल राम्रो हुने हो कि विदेश तुरन्तै जान हतारै छन् भने रत्न कवच लाउनुहोस् हतार छैन भने विदेश जान तपाईँलाई 70-80% विदेश जाने ग्रह बाटा खुलिया छन् तपाईँका होइन विदेशमा गएपछि पनि अलिकति गाह्रो होला अलग कुरा हो जानलाई पाइन्छ तर तपाईँले के गर्नु पर्यो भन्दा चाँदीको सिद्धि लाउनुपर्छ अनि सोमबारको व्रत नभए सबै सोमबारभन्दा राम्रो पूर्णिमा हो पूर्णिमाको दिन व्रतहरू बस्नुहोस् असाध्यै राम्रो तपाईँलाई एकदम फाइदाजनक गराउँछ भन्ने कुराहरू यहाँ देखिया छ तपाईँको लागि चाहिँ अरू त्यस्तो नराम्रो छ नि ठिकै छ कुराहरू है त
2: हुन्छ
0: हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी रोल्पा जिल्लाबाट आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आँटो भन्नुभएको छ मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रलाई इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विषय
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495।
6: चैते धानमा नेक ब्लास्टको समस्या
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम
7: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
7: खेतमा पानी जमाइ राख्ने
6: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
7: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
8: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू

0: टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोको लक्षणहरू। डेंगु ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगु ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट होहल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु, यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
2: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

विरोध गर्दा सहित घाइते भएकौ जना बलिदानी खेर जाँदा दुख्दो रहेछ मन भ्रष्टहरू जेलमा हाल्ने सम्म सरकार बनोस् सहिदहरूको आत्मा

महँगो प्रदेश धेरै संसद पाल्दा बढ्यो ऋण, न विकास न आमदानी खर्च मात्रै किन, देशको पैसा लुट्छौ अनि विदेशी ऋण माग्छौ, जो सत्तामा पुगे पनि देश डुबा

राणालाई नि गलत भन्यो भन्यो गलत राजा, जनताको नेतृत्व नि असफल छ राजा, तन्त्र भन्दा नेतृत्व नै नभएको हो हाम्रो, पृथ्वी मदन बिपी महेन्द्र झैको होला।

दले धुरो जति धनी सफल शिक्षित भने खुला जातको हेर्ने नजर उस्तै समान माने संविधानको धारा होइन हेर गाउँको धारा मान्छेबाट मान्छे हो।

विश्व भन्न बिसौ वर्ष हामी पछि पर्यो, केही कुराको निर्माण छैन प्रयोग मात्रै गर्यो। चाहने भए हाम्रो देशमा के को कमी छ र पछि पर्यो भ्रष्ट नेता।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 MHz
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

बैठकमा सरकारको काम कारवाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमा विवादका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसमा पत्रकार खेमबमसँग कुरा गर्दै प्रधानमन्त्रीको गैर जिम्मेवार भनाईले नेपाली जनतालाई स्तब्ध र आक्रोशित बनाएको उहाँले बताउनुभयो। देशको कार्यकारी प्रमुखबाट यस्तो लज्जास्पद अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको केसीको भनाई छ। भारतले नेपालको कयौं भूभाग मिचेको तथ्य सर्वविदितै हुँदाहुँदै उल्टै नेपालले सीमा मिचिएको जसरी अभिव्यक्ति दिनु आजसम्मका कुनै पनि शासकले नगरेको राष्ट्रद्रोही कदम भएको उहाँले टिप्पणी गर्नुभयो। भारतीय पक्षले समेत भन्न नसकेको कुरा देशको प्रधानमन्त्रीले बोल्नुले गम्भीर संशय पैदा गरेको केसीले उल्लेख गर्नुभएको छ। सिंहदरबार चलाउने धम्की दिने अवतारीहरूले नसोची बोल्दा नेपालको अस्तित्व नै संकटमा परेको र यसले भारतीय शासक वर्गलाई फाइदा पुर्याएको उहाँले आरोप लगाउनु भएको छ। भारतको थिचोमिचो विरूद्ध उभिनुको साटो उनीहरूकै अनुकूल बोल्नुले प्रधानमन्त्रीको नियतमाथि ठूलो प्रश्न उठेको केसीले प्रष्ट पार्नु भएको छ। अर्को प्रसंगमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेमाथि लक्षित गर्दै केसीले नेताहरूमाथि पाँच पाँचवटा मुद्दा लाग्ने परिस्थिति बन्नु विडम्बनापूर्ण भएको बताउनुभयो। वर्तमान राजनीतिक घटनाक्रमले देश नेपाली नेताहरूले नभई विदेशी शक्ति केन्द्रहरूले चलाइरहेको कुरा पुष्टि गरेको दावी समेत केसीले गर्नु भएको थियो। प्रतिनिधि सभाको आज बस्ने बैठकमा आर्थिक वर्ष 2083-84 बजेटमाथि सामान्य छलफल शुरू हुने भएको छ। दिउँसो 1 बजे बस्ने बैठकमा सबैभन्दा पहिला सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहार पढ़ेर सुनाउने कार्यसूची रहेको छ। त्यसपछि अर्थमन्त्री डाक्टर सोनी वाग्लीले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य

0: छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव वक्तव्य सहित प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। अर्थमन्त्रीको प्रस्तावपछि प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल शुरू हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राजनैतिक वृत्तता दिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाईप्रति कड़ा आपत्ति जनाउँदै सदनदेखि सड़कसम्म आन्दोलन शुरू गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको घोर भत्सना गरेका छन्। प्रधानमन्त्रीका रूपमा संसदमा गरेको पहिलो सम्बोधनमै शाह विवादमा तानिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति एवं पूर्व उप प्रधानमन्त्री रवि लामिछानेले नेपाल र भारत बीचको सम्बन्धलाई परम्परागत भू राजनैतिक खिचातानीबाट माथि उठाएर विकास कूटनीतिमा केन्द्रित गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। भारतीय भ्रमणमा रहनुभएका लामिछानेले मंगलबार भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख प्रकाशित गर्दै लामिछानेले नेपालको बदलिदो राजनीतिक परिदृश्य र भारतसँगको सहकार्यका नयाँ सम्भावना बारे आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको हो। लामिछानेले नेपालमा भएको हालैको राजनीतिक परिवर्तनलाई ब्यालेट बक्स क्रान्तिको संज्ञा दिँदै नयाँ नेतृत्वले विगतको कुनै पनि ऐतिहासिक बोझ नबोकेको स्पष्ट पार्नु भएको छ। लेखमा लामिछानेले केवल सिमाना जोडेर मात्रै नपुग्ने भन्दै दुई देशको अर्थतन्त्रलाई नै एकीकृत रूपमा जोड्नुपर्ने प्रस्ताव गर्नुभएको छ। उहाँले रक्सौल काठमाण्डु रेलमार्गको निर्माण, काठमाण्डु बेंगलुरू डिजिटल करिडोरको परिकल्पना र पोखरा तथा लुम्बिनीबाट भारतका विभिन्न शहरहरूमा सीधा हवाई उडान हुनुपर्ने समेत उल्लेख गर्नु भएको छ। साथै नेपालको जल विद्युतलाई भारतको औद्योगिक विकासको इन्जिन बनाउन सकिने र सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापनाका लागि सहकार्य गर्न सकिने उहाँको धारणा छ। दुई देशबीच रहेका सीमा विवाद र अन्य थाती रहेका मुद्दाहरूबारे चर्चा गर्दै लामिछानेले अति राष्ट्रवादी नाराले समाधान नदिने तर्क गर्नुभएको छ। सन् 2014 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा देखाएको आत्मीयता र बोर्डरलाई ब्रिज बनाउने उद्घोषलाई स्मरण गर्दै लामिछानेले अब पुरानो अविश्वास त्यागेर विश्वासको नयाँ जगमा उभिने बेला आएको बताउनु भएको छ। उहाँले नेपालको युवा नेतृत्व भारतसँग पारदर्शी र परिणाममुखी साझेदारीका लागि तयार रहेको सन्देश समेत दिनुभएको छ। नयाँ दिल्लीमा राष्ट्रपति सभापति लामिछाने र उहाँको प्रतिनिधि मण्डलले भारतीय सत्तारूढ़ पार्टी भाजपाको नेतृत्वसँग उच्च स्तरीय राजनैतिक भेटघाट गर्नुका साथै अयोध्याको समेत भ्रमण गर्ने तालिका रहेको छ। उक्त भ्रमणलाई भाजपा र राष्ट्रपति दुवै पार्टीले औपचारिक पार्टी टू पार्टी संवादको शुरूआतका रूपमा व्याख्या गर्दै उच्च महत्वका साथ हेरिएको जनाएका छन्। जेठ 18 22 गतेसम्मको भारत भ्रमणका क्रममा सभापति लामिछाने सहितको प्रतिनिधि मण्डलले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछ। भाजपाले पनि नेपालको सत्तारूढ़ दल र राष्ट्रपाका सभापति सँगको भेटवार्ताले दुई देशका राजनैतिक दलबीच औपचारिक संवाद र भविष्यमा सहकार्यका सम्भावनालाई बल पुर्याउने जनाएको छ। भ्रमणको उद्देश्य राष्ट्रपा र भाजपा बीच पार्टी सम्बन्ध विस्तार गर्नुका साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक महुजका विषयमा विचार विमर्श गर्ने रहेको भाजपाले जनाएको छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आजै एस्टेक 1-2-3# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड
3: नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतमा व्यतिथि र बिचौलिया जन्य गतिविधि रोक्न निर्देशन दिनुभएको छ। उच्च अदालतका मुख्य न्यायाधीश र जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई लिखित परिपत्र जारी गर्दै डाक्टर शर्माले यस्तो निर्देशन दिनुभएको हो। उहाँले सर्वोच्च र माथहतका अदालतमा हुन सक्ने विकृति, विसंगति, अनियमितता र बिचौलिया जन्य गतिविधि रोक्न निर्देशन दिनुभएको छ। मनोज कुमार शर्माले अदालतमा व्यतिथि र बिचौलिया जन्य गतिविधि रोक्न निर्देशन दिनुभएको हो। त्यस्तै अदालत प्रवेश, मुद्दा व्यवस्थापन, म्याट तामेली, पेशी, फैसला तयारी, फैसला कार्यान्वयन, अभिलेख तथा सेवा प्रवाहका प्रत्येक चरणमा सूक्ष्म निगरानी गर्न पनि निर्देशन दिनुभएको छ। वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। उनलाई पर्साको ठोरी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मध्य प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले मेयर सिंह पक्राउ परेको पुष्टि गरेका छन्। प्रहरीका अनुसार मेयर सिंह विरूद्ध लिखित कृत्य गरेको आरोपमा पर्सा जिल्ला अदालतले यसअघि नै पक्राउ पुजी जारी गरेको थियो। अदालतको आदेश अनुसार प्रहरीले खोजी गर्दै आएको अवस्थामा उनलाई थोरीबाट नियन्त्रणमा लिएको हो। यस प्रकरणमा मेयर सिंह सहित अन्य तीनजना विरूद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए। जाहेरीका आधारमा अनुसन्धान अघि बढ़ेपछि अदालतबाट पक्राउ अनुमति जारी भएको प्रहरीले जनाएको छ। पक्राउ परेका मेयर सिंहलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि पर्सा ल्याइँदै गरिएको प्रहरी स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा थप विवरण आउन बाँकी रहेको छ। लिखित कृत्य सम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेकाले अन्य आरोपितमाथिको कार्यवाही प्रक्रिया पनि अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपाल भारत सीमा विवादलाई लिएर दिएको अभिव्यक्तिको विरोधमा नेवी संघले काठमाडौँको त्रिचन्द्र कलेज अगाडि सोमबार साँझ मशाल जुलुस प्रदर्शन गर्दै पुतला दहन गरेको छ। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति राष्ट्र विरोधी र गैर जिम्मेवारपूर्ण रहेको भन्दै विद्यार्थीहरू सड़कमा उत्रिएका छन्। त्रिचन्द्र कलेज परिसरबाट शुरू भएको मशाल जुलुसले प्रधानमन्त्रीको प्रवृत्तिको विरोध गर्दै उहाँको पुतला दहन समेत गरेको थियो। कार्यकारी मुख्य तहबाट नेपालले भारतीय भूमि मिचेको भन्ने दावी आएपछि संसददेखि सड़कसम्म यसको तीव्र विरोध शुरू भएको छ। पर्वत जिल्लाको कुस्मा नगरपालिका 14 आर्थर डाँडा खर्कमा गैराति गएको जीप दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। जीप सड़कबाट करिब 500 मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थर डाँडा खर्क स्थित वडा कार्यालयबाट चरीपालीतर्फ जाँदै गरेको ग 1 6 5 8 6 5 नम्बरको जीप अन्धेरी नेता भन्ने स्थानमा दुर्घटना हुँदा वडा सदस्य 52 वर्षीय केशवराज पौडेलको निधन भएको हो। टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उहाँलाई उपचारको लागि पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा जीप चालक सही वडाकै 27 वर्षीय बुद्धिसागर पौडेल र 46 वर्षीय राजेन्द्र पौडेल घाइते हुनुभएको छ। दुवैजनाको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्तताको समस्या झेल्दै आएको बुटवल नारायणगढ सड़क खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ। सड़क विस्तार अन्तर्गत ढलान तथा स्तर उन्नतिको अधिकांश काम सम्पन्न भइसके यात्रुले राहत महसुस गर्न थालेका छन्। निर्माणाधीन सड़कका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारी साधन सञ्चालनका लागि सड़क अवस्था सुधार भएकाले यात्रा अवधि छुटिएको छ। यसअघि घण्टौंसम्म जाममा बस्नुपर्ने अवस्था रहेकोमा बुटवल नारायणगढ यात्रा तुलनात्मक रूपमा सहज र छिटो भएको यात्रुहरूले बताएका छन्। विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो 3 दिन ठाउँ ठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब विस्तारै फेरि तातो बढ़ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीबाट माथि नचढ़ेकोमा अब फेरि तापक्रम विस्तारै उकालो लाग्ने भएको छ। आजबाटै वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने बताइएको छ। आज भैर हावामा अधिकतम तापक्रम 37.5 डिग्री पुगेको छ। सोमबार राति 10 बजेको ताजा अवस्थामा पछिल्लो 1 घण्टामा देशको कुनै पनि ठाउँमा वर्षा नभएको जनाइएको छ भने पछिल्लो 24 घण्टामा पनि दैलेख लगायत केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा खास वर्षा रोकिएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ 19 गते मध्यप्रदेशमा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ। देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्नेछ भने देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा निकर्षण चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। इरानले अमेरिकासँगको युद्धविराम वार्ता हालका लागि स्थगित गरेको छ। इरानी समाचार एजेन्सी तास्निमका अनुसार लेबनानमा इजरायली आक्रमण नरोकिदासम्म मध्यस्थकर्ताहरू मार्फत अमेरिकासँग कुनै पनि वार्ता नहुने तेहरानले स्पष्ट पारेको छ। रिपोर्टका अनुसार लेबनानमा शान्ति कायम राख्नु युद्धविरामको मुख्य शर्तहरू मध्ये एक रहेको इरानको दावी छ, तर अहिले लेबनान सहित कयौं मोर्चामा यस सम्झौताको उल्लंघन भइरहेको छ। आफ्नो अधिकारहरू पूर्ण रूपमा सुरक्षित छन् भन्ने विश्वास नभएसम्म अमेरिकासँगको कुनै पनि सम्झौतालाई स्वीकृति नदिने इरानले स्पष्ट पारेको छ। इरानले गाजा र लेबनानमा इजरायलको सैन्य कार्यवाही तुरन्त रोक्न तथा लेबनानी क्षेत्रबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग गरेको छ। यी मुद्दाहरूमा आफ्नो र आफ्ना सहयोगीहरूको माग पूरा नभएसम्म वार्ता पुनः शुरू नहुने तेहरानले जनाएको छ। भारतको देहरादूनमा भइरहेको अल इण्डिया गोल्ड कपमा नेपाल ए टीमको अन्तिम खेल आज रहेको छ। देहरादूनमा रहेको महाराणा प्रताप कलेजको क्रिकेट मैदानमा बिहान 9:30 शुरू हुने खेलमा नेपाल एले एलबी क्रिकेट शाला भोपालसँग खेल्दैछ। प्रतियोगिताको शुरूआती दुई खेलमा हारसहित प्रतियोगिताबाट बाहिरिसकेको नेपाल ए सान्तवना जितका साथ भारत यात्रा समाप्त गर्न चाहन्छ। भोपालको टीम भने यस खेलमा जित निकाल्दै क्वार्टर फाइनलको यात्रा पक्का गर्न चाहन्छ। नेपाल ए पहिलो खेलमा केरला र दोस्रो खेलमा गोवा क्रिकेट संघको टोलीसँग पराजित भएको थियो। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्, नमस्कार।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले बिहानको 10 बज्यो 10 AM
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क 056-493-495।
6: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू अचानक उच्च ज्वरो आउनु बेसरी टाउको दुख्नु बान्ता हुनु शरीर काम्नु घाँटी अर्रो हुनु बेहोस हुनु यो रोग लागेपछि पक्षघात हुने अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
7: यो रोगबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने
8: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश चैते धानमा नेक ब्लास्टको समस्या चितवन

0: जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइराख्ने:
1: वेबिस्टिन वा डेरो 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: मायालो इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
1: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुगेको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावले आगामी दिनमा मूल्यमा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
2: लडेर नमस्कार है, तिमीहरूले समाचार सुन्यौ? सुनको भएको त आकाशी छ नि। मैले तिमीहरूलाई पढाउँदा ओर्दा भएको सम्पत्ति सक्यो, अब आफै लसो पर, आफै बिहार म असत्य नै।

0: Radio Simon 89.8 megahertz.
1: Hey, Ganchu, yahi jata.
2: के हो दाई
1: भोलि तल त्यो गजुरी बिहेमा
2: बिहे
1: नभएका दिदी बहिनी पनि आउँदैछन् रे.
2: ए हो र दाई, जानुपर्छ. तर दाई कसरी थाहा पनि भयो कुरा
1: गोपी सूत्रबाट?
2: ए दाई.

0: ¡Amá!
1: ¡Amá!
2: ¡Oh, la! ¡Mira, tú eres la buena y bolera! ¡Santa! ¡Lo! ¡Vitre ya!

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इट्स 11 AM
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाउ
2: समयमै कर तिरौ सभ्य नागरिकको परिचय दिऊ
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्न।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
6: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
7: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
8: रेडियो साइनो 89.8 मेगाहर्ज।

साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो इट्स 12 PM नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। मन्त्री परिषद बैठक बस्दै प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको जवाफ नदिएसम्म संसद बैठक अवरोध गर्ने विपक्षीको अडान। सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध। राष्ट्रपति सभापति लामिछाने र भाजपा अध्यक्ष नवीन बीच भेटवार्ता हुँदै सीमा विवाददेखि आईपीएलसम्मका सहकार्यका 8 एजेण्डा प्रस्तुत। 25 वर्षसम्म पनि दरबार हत्याकाण्डको रहस्य अझै रहस्यमय नै। वीरगंजका मेयर राजेश मान सिंह पक्राउ, नक्कली कागजातको आधारमा नागरिकता जारी गराएको आरोप। न्याय सम्पादनमा इमानदारीतापूर्वक लाग्न प्रधान न्यायाधीश शर्माद्वारा न्यायाधीशहरूलाई 21 बुधे निर्देशन। इजरायल र हिजबुल्ला बीच आंशिक युद्धविरामको घोषणा। दक्षिणी लेबनानमा भिडन्त जारी। युक्रेन भर रूसको भीषण आक्रमण। कम्तीमा 9 जनाको मृत्यु, 3 जना घाइते। र शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित। एलपीएलमा नेपालका सन्दीप दिपेन्द्र र कुशल अनुबन्धित। 17 जुलाईबाट 8 अगस्तसम्म एलपीएल सञ्चालन हुने।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषद बैठक सम्बन्धी खबरबाट मन्त्री परिषद बैठक केही बेरमा बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक आह्वान भएको सरकारका प्रवक्ताको सचिवालयले जनाएको छ। आजको बैठकमा महत्वपूर्ण निर्णय हुने बताइएको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ। दिउँसो 1 बजे बस्ने बैठकका लागि संघीय संसद सचिवालयले कार्यसूची तय गरेको छ। तर आजको बैठकमा प्रधानमन्त्री शाहले सीमा सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको जवाब नदिएसम्म विपक्षीले बैठक अवरूद्ध गर्ने अडान लिएका छन्। बैठकको शुरूमा सम्माननीय सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहार पढ़ेर सुनाउने कार्यसूची छ। बैठकको मुख्य एजेण्डाका रूपमा आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफल रहनेछ। कार्यसूची अनुसार अर्थमन्त्री डाक्टर वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल शुरू हुने संसद सचिवालयले जनाएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक पनि आज दिउँसो सभा 1 बजे बस्नेछ। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढ़ेर सुनाउने कार्यसूची छ। अर्थमन्त्री डाक्टर वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 र आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। भारत भ्रमणमा रहनुभएका राष्ट्रपति सभापति रवि लामिछानेलाई नयाँ दिल्ली स्थित भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा भव्य स्वागत गरिएको छ। मंगलबार भाजपा मुख्यालय प्रवेशका क्रममा लामिछानेलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो। साथै पुष्पवृष्टि तथा सांस्कृतिक झाँकी मार्फत उहाँको सम्मान गरिएको हो। भाजपाको निमन्त्रणामा 5 दिने भारत भ्रमणमा रहनुभएका लामिछाने सोमबार भारत प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले भाजपा नेतृत्वसँग उच्च स्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपतिका अनुसार भ्रमणका क्रममा नेपाल भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदान प्रदान तथा दुई दल बीचको सहकार्यका विविध विषयमा

0: छलफल हुने अपेक्षा गरिएको छ। रवि नेतृत्वको प्रतिनिधि मण्डलले भारत बसाएका क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट समेत गर्ने कार्यक्रम रहेको बताइएको छ। त्यस्तै लामिछानेले नेपाल र भारत बीचको सम्बन्धलाई परम्परागत भूराजनीतिक खिचातानीबाट माथि उठाएर विकास कूटनीतिमा केन्द्रित गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। भारतीय भ्रमणमा रहेका लामिछानेले मंगलबार भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख प्रकाशित गर्दै नेपालको बदलिदो राजनीतिक परिदृश्य र भारतसँगको सहकार्यका नयाँ सम्भावनाहरूबारे आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको हो। लामिछानेले नेपालमा भएको हालैको राजनीतिक परिवर्तनलाई ब्यालेट बक्स क्रान्तिको संज्ञा दिँदै नयाँ नेतृत्वले विगतको कुनै पनि ऐतिहासिक बोझ नबोकेको स्पष्ट पार्नु भएको छ। लेखमा लामिछानेले केवल सीमाना जोडेर मात्र नपुग्ने भन्दै दुई देशको अर्थतन्त्रलाई नै एकीकृत रूपमा जोड्नुपर्ने प्रस्ताव गर्नुभएको छ। उहाँले रक्सौल काठमाण्डु रेलमार्गको निर्माण, काठमाण्डु बेंगलुरू डिजिटल करिडोरको परिकल्पना, पोखरा तथा लुम्बिनीबाट भारतका विभिन्न शहरहरूमा सीधा हवाई उडान हुनुपर्ने समेत उल्लेख गर्नुभएको साथै नेपालको जल विद्युतलाई भारतको औद्योगिक विकासको इन्जिन बनाउन सकिने र सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापनाका लागि सहकार्य गर्न सकिने उहाँको धारणा छ। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बलले आपत्ति जनाएको छ। सीमा विवादित क्षेत्र रहेको भन्दै भारतीय पक्षले थप भौतिक संरचना निर्माण नगर्न मौखिक आग्रह गरेको जनाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार संयुक्त सीमा गस्तीका क्रममा भारतीय पक्षले उक्त विषय उठाएको थियो। त्यसपछि सम्बन्धित निकाय मार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको छ। हाल सुस्ता गाउँपालिका पाँचमा करिब 1 किलोमिटर तटबन्ध निर्माणको काम भइरहेको छ, जसको अधिकांश काम सम्पन्न भइसकेको छ। तर त्यससँगै जोड़िएको 132 मिटर क्षेत्रमा पनि माथिल्लो तहको सहमति प्राप्त गरेपछि मात्र निर्माण अघि बढ़ाउन भारतीय पक्षले आग्रह गरेको छ। नारायणी नदीको बाढ़ी र कटानका कारण स्थानीय बस्ती तथा खेतीयोग्य जमीन जोखिममा पर्दै आएकाले तटबन्ध निर्माणलाई स्थानीयवासीले अत्यन्त आवश्यक पूर्वाधारका रूपमा लिएका छन्। स्थानीयहरूले निर्माण स्थल नेपाली भूमिभित्रै रहेको दावी गर्दै रोकावटप्रति असन्तुष्टि जनाएका छन्। तटबन्ध निर्माणका लागि छुट्टा छुट्टै ठेक्का सम्झौता भइसकेको र बजेट समेत विनियोजन भइसकेको जनाइएको छ। स्थानीयवासीले निर्माण कार्य अविलम्ब सुचारू गर्न सरकारबाट आवश्यक पहल हुनुपर्ने माग गरेका छन्। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै खड्काले गत पुस 10 गतेसम्म टुङ्गिसकेका तथा त्यसपछि नवीकरण र नयाँ वितरण भएका क्रियाशील सदस्यतालाई नै कायम गरी उनीहरू महाधिवेशनमा सहभागी हुने कुराको सुनिश्चितता गर्ने गराउने विषयमा आफूहरू दृढ र प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। कांग्रेसले गत पुससम्म नवीकरण गरेका सदस्यहरूको मोबाइल नम्बर, सामाजिक सञ्जाल आईडी, उमेर, लिंग लगायत थप विवरण माग गर्दै क्रियाशील आदवादी गरिरहेको छ भने सोमबारदेखि नयाँ क्रियाशीलका लागि आवेदन समेत खुल्ला गरिसकेको छ। 15 महाधिवेशन असोजमा तोकिएको छ। गत पुसमा विशेष महाधिवेशन हुँदा तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन कार्यवाहक सभापति खड्का र नेता शेखर कोइराला पक्ष सहभागी भएका थिएनन्। खड्का र कोइरालाले क्रियाशील सदस्यता आदवादी नगर्न यसअघि अपील गरेका थिए। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो। राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्र सहित रानी ऐश्वर्या, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति, शान्ति राज्य लक्ष्मी सिंह, शारदा राज्य लक्ष्मी शाह, साझ्यादी जयन्ती राज्य लक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो। घटनामा कोमल शाह, सुभाष शाही, कुमार गोरख शमशेर र केतकी चेश्वर खाइते भएका थिए। उक्त दरबार हत्याकाण्ड 25 वर्षसम्म पनि रहस्यमयको गर्भमै छ। त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशव प्रसाद उपाध्याय र सभामुख तारानाथ राणा भाट रहेको उच्च स्तरीय छानबिन समितिले युवराज दिपेन्द्रलाई दोषी ठहराए पनि त्यसलाई आम जनताले विश्वास पनि गरेका छैनन्। तत्कालीन छानबिन समितिले युवराज दिपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानबिन समितिको तथ्य अनुसार युवराज दिपेन्द्रले नै राजा वीरेन्द्रको वंशनाश गरेको मानिन्छ। तर उक्त प्रतिवेदनको दावीलाई धेरैले विश्वास नगरेको पाइन्छ। सत्तामा पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने बाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन। पर्सा प्रहरीले वीरगंजका मेयर राजेशमान सिंहलाई अदालतमा हाजिर गराएको छ। लिखित सम्बन्धी कसुर पक्राउ परेका मेयर सिंहलाई प्रहरीले बिहानै अदालतमा हाजिर गराएको छ। केही बेर अगाडि मेयरलाई अदालतमा हाजिर गराइएको जिल्ला अदालत पर्साका श्रेष्ठतार प्रभाकर मल्लिकले जनाउनु भएको छ। उहाँका अनुसार कार्यालय समयमा प्रहरीले मेयर सिंहलाई हाजिर गराएको छ। अब कानूनी प्रक्रिया शुरू हुनेछ। त्यसपछि अदालतको आदेश अनुसार बाँकी कानूनी प्रक्रिया अगाडि बढ़ाइने उहाँको भनाइ छ। मंगलबार बिहान पर्सा प्रहरीले जिल्लाको ठोरीबाट पक्राउ गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरी बमोजिम मेयर सिंह विरूद्ध गएको 12 गते पक्राउ पुजी जारी गरिएको थियो। सोही आधारमा पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले जनाउनुभयो। अरूको छोरीलाई आफ्नो छोरी बनाई नक्कली कागजातको आधारमा नागरिकता जारी गराएको आरोप रहेको छ। मेयर सिंह विरूद्ध लिखित सम्बन्धी कसुरमा परेको मुद्दा पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा परेको छ। यो मुद्दामा अब बयान लिने, थुनचेक बहस गर्ने र त्यसपछि अदालतले थुना फरौटी वा साधारण तारीखमा छाड्ने बारे आदेश दिनेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनमा इमानदारीतापूर्वक लाग्न 21 बुधे निर्देशन दिनुभएको छ। आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायालयप्रतिको आस्था कायम राख्न समर्पण भाव, जिम्मेवारी बोध, लगनशीलता र इमानदारीका साथ कार्य गर्न उहाँले निर्देशन दिनुभएको हो। प्रधान न्यायाधीश शर्माले राज्यका सबै निकायले सुशासन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रविधिको प्रयोग मार्फत सार्वजनिक सेवा प्रभावलाई छिटो, सहज तथा प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ। निर्देशनमा रणनीतिक योजना र कार्ययोजनालाई सुधारको आधारमा बनाउने, वकिलता मुद्दा न्यूनीकरण गर्ने, मुद्दा प्रभाव व्यवस्थापन प्रभावकारी बनाउने, पेशी तथा इजलास व्यवस्थापन सुधार गर्ने, अनियमितता प्रति शून्य सहनशीलता बनाउने तथा सुशासन सम्बन्धी प्रतिवेदन प्रणालीलाई सुदृढ़ बनाउनु पर्ने भनिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई

0: हौ अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब विदेशका खबर लेबनानले इजरायल र सशस्त्र समूह हिजबुलाबी सांस्कृतिक युद्ध विरामको घोषणा गरेको छ त्यो घोषणालाई सीमित रूपमा तनाव न्यूनीकरणको प्रयासका रूपमा हेरिएको छ वाशिङटन स्थित लेबनानी दूतावासका अनुसार यो सम्झौताले मुलुकमा जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य भने गर्ने छैन सम्झौता अनुसार इजरायलले राजधानी बेरूत र हिजबुल्लाको नियन्त्रणमा रहेका त्यसका वरपरका उपनगरहरूमा आक्रमण रोक्नेछ भने अर्कोतर्फ इरान समर्थित समूह हिजबुल्लाले पनि इजरायलमाथिका आक्रमणहरू स्थगित गर्नेछ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा पहिले यस सम्झौताको घोषणा गरेका थिए ट्रम्पका अनुसार हिजबुल्लाले मध्यस्थकर्ताहरू मार्फत इजरायलमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको छ लेबनानले बुधबार वाशिङटनमा इजरायलसँग हुने वार्तामा यस आंशिक युद्ध विरामको दायरालाई थप विस्तार गर्ने प्रयास गर्ने जनाएको छ अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणबाट शुरू भएको यो तीन महिना लामो युद्ध अन्त्यका लागि यस वार्ताले बाटो खोल्न सक्ने अपेक्षा गरिएको छ शान्तिवार्ताको प्रारम्भिक रूपरेखामा सहमति जुट्न नसक्दा विगत केही हप्तादेखि यो प्रक्रिया अन्यलमा परेको थियो त्यस्तै रूसले मंगलबार रातभर युक्रेनका विभिन्न शहरहरूमा व्यापक क्षेप्यास्त र ड्रोन आक्रमण गर्दा कम्तीमा 9 जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन् युक्रेनका अधिकारीहरूका अनुसार मध्य युक्रेनको डिन्प्रो शहरमा 5 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन् राजधानी किबमा 4 जनाको ज्यान गएको छ र कम्तीमा 51 जना घाइते भएका छन् घाइते मध्ये 35 जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ किबका मेयर भिताली क्लिस्चोकले शहरका दुईवटा अग्ला आवासीय भवनमा आक्रमण भएको जानकारी दिएका छन् भग्नावशेष मुनि केही व्यक्ति फसेको आशंका गरिएको छ यही शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित भएको छ काठमाण्डुको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपछि कबड्ड हलमा हुने भनिएको प्रतियोगिता अहिलेका लागि स्थगित गर्नु परेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख छ आयोजकका अनुसार दोस्रो संस्करणका लागि 512 नेपाली खेलाड़ी र 15 देशका 100 भन्दा बढ़ी विदेशी खेलाड़ीले यसअघि नै नाम दर्ता गरिसकेका छन् एनकेएलको पहिलो संस्करणमा प्रमुख 6 शहरका टोली विराटनगर जनकपुर काठमाण्डौ पोखरा बुटोल

0: विविधता र क्याले उपविजेता हो। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मन्त्री परिषद बैठक बस्दै प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको जवाब नदिएसम्म संसद बैठक अवरोध गर्ने विपक्षीको अडान। सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध।
1: रेडियो साइनम 89.8 मेगाहर्ज।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ।
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
6: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पन्छीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
7: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8।

0: भव्य आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
6: खेतमा पानी जमाइराख्ने।
5: वेबिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
6: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
6: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
5: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ।
6: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज।

0: मायालु इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
1: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुगेको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावले आगामी दिनमा मूल्यमा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
2: तिमीहरूले समाचार सुन्यौ? सुनको भाग त आकाशीय छ नि। मैले तिमीहरूलाई पढाउँदा ओर्दा भएको सम्पत्ति सके, अब आफै लसो पऱ्यो, आफै बिगार म असत्य नै।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज।
1: ए गन्छु यहाँ आइज त।
2: के भयो दाइ?
1: पहिले तल त्यो गजुरी बिहेमा के नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
2: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसरी थाहा पाउनु यो कुरा
1: गोपी सूत्रबाट?
2: ए दाइ।

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।

0: कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पन्छीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
6: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
7: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
8: रेडियो साइनो 89.8 मेगाहर्ट्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ।

0: ओए केटा, म त सक्दिनँ हिँड्न यार। कति दिन लाग्छ अन्त?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र,
2: यसको हिँडाइले त चार दिन पनि पुगेन। जा मिना।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:03 PM

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सरकारले गर्यो भूमि समस्या समाधान समिति गठन। कार्की आयोग प्रतिवेदनमा सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित समितिको म्याद 45 दिन थपियो। सुधन गुरूङमाथि छानबिन गर्न थप 5 दिनको समय। प्रधानमन्त्री शाह पुनः संसदमा जवाब दिन तयार। प्रधानमन्त्रीले यसअघि संसदमा भनेको विषय नै सत्य भएको प्रवक्ता पोखरेलको दावी। विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित। प्रतिनिधि सभामा प्रतिपक्षीद्वारा विरोधको तयारी।

नेतन्याहू ट्रम्प सामू झुकेको आरोप सहयोग रोक्न अमेरिकामा पनि दबाव र बागमती टी20 कपमा भक्तपुरसँग 7 विकेटले नुवाकोट पराजित फिफा विश्वकप 2026 का लागि पारागुए टोलीको घोषणा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा आरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारले बनायो वास्तोलाको नेतृत्वमा भूमि समस्या समाधान समिति सम्बन्धी खबरबाट। सरकारले भूमि समस्या समाधान समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकबाट कास्कीका बलभद्र वास्तोलाको अध्यक्षतामा चार सदस्यीय समिति गठन भएको हो। भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र वास्तोला, सदस्यमा अमीर प्रसाद नेपाने, पद्मनिधि सत्यु र डाक्टर रोना श्रेष्ठ रहनु भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार सरकारले ओजन तहलाई हानि पुर्याउने मेट्रेयल प्रोटोकल सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पनि स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रसंघीय वातावरण सम्बन्धी निकाय यूएनईपी अन्तर्गत मेट्रेयल प्रोटोकल सम्बन्धी सम्झौता अनुमोदन गरेको हो। यस्तै सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढ़ुवा गरिएको छ। सरकारले जेएनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित अध्ययन समितिको कार्यविधि थप गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उक्त अध्ययन समितिको कार्य अवधि 45 दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको समय जगत्तमा समिति गठन भएको छ। यता सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री बालेन शाह सदनमा जवाब दिन तयार रहनुभएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनु भएको छ। नेपाल भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसदमा भनेको विषय नै सत्य भएको बताउँदै उहाँले आवश्यक परे फेरि उत्तर दिने बताउनु भएको हो। तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सांसद सुदन गुरूङमाथि छानबिन गर्न थप 5 दिनको समय थपिएको छ। आज मंगलबारदेखि लागू हुने गरी 5 दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतम प्रसाद भण्डारीले बताउनुभयो। मन्त्री परिषदको 28 वैशाखको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेपाने सदस्य रहने गरी गुरूङमाथि छानबिन गर्न समिति गठन गरेको थियो। समितिलाई दिएको 15 दिनको समय दिएको थियो। उक्त समय हिजो सोमबारबाट सकिएको छ। आजबाट थप 5 दिनको समय लागू भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव हुँदै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: नेपाल ब्याङ्क।

0: अब बाँकी खबर निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी आज प्रतिनिधि सभाको बैठक भर्खरै मात्र शुरू भएको प्रतिनिधि सभाको बैठक दुई घण्टा ढिला शुरू भएको छ। मंगलबारको प्रतिनिधि सभा बैठक आज एक बजेका लागि बोलाइएको थियो र अहिले तीन बजेपछि बल्ल बैठक शुरू भएको छ र बैठकको सुरुमै प्रतिपक्षीले अवरोध गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अभिव्यक्तिले सिर्जना भएको सदन अवरोधको निकास निस्किएको छैन। प्रधानमन्त्रीले आइतबारको प्रतिनिधि सभा बैठकमा सीमा विवादबारे जवाब दिँदा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्नुभएको थियो। यता राष्ट्रिय सभा बैठक स्थगित भएको छ। विपक्षी दलले अवरोध गरेपछि आज बैठक स्थगित भएको अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। उहाँका अनुसार बैठक भोलि दिउँसो सभा 12 बजेसम्मका लागि स्थगित भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह विरूद्ध कंग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेशसभामा कंग्रेस संसदीय दलमा सभापति गगन थापा समर्थन सांसदहरूले दल नेता रहेका मुख्यमन्त्री कमलबहादुर शाह विरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। शाह कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवान निकट हुनुहुन्छ। 18 जना सांसद रहेको संसदीय दलका 9 जनाले प्रस्तावमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा सचेतक गीता चौधरी, सांसदहरू मानबहादुर रावल, दिवान सिंह विष्ट, पदमबहादुर साई, डम्बरी महरा, तुलसी देवकोटा, बेलबहादुर राणा मगर, ललिता सुनार र जुना कुमारी दानी रहेका छन्। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउँदै उहाँको राजीनामा माग गरेको छ। हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाण्डुको शान्ति वाटिकामा खबरदारी सभाको आयोजना गरी प्रधानमन्त्री शाहको राजीनामा माग गरेको हो। खबरदारी सभालाई सम्बोधन गर्दै नेता सन्तोष राईले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएर सम्पूर्ण नेपाली नागरिकको भावनामा गम्भीर चोट पुर्याएको आरोप लगाउनु भएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ एकबाट शुरू गरिएको छ। नवलप्रासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएको क्षेत्रमा 400 ट्रान्जिट बनाएर आहारा प्रजातिको सर्वेक्षण गरिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। बाघको आहार प्रजातिमा जरायो, चितल, लगुना र रतुवा, गौरीगाई, बदेल, नीलगाई र बाँदर पर्छन्। शुक्लाफाटा, बाके र बर्दियामा चौका र बारसिंगे समेत बाघको आहारामा प्रजातिको रूपमा रहेका छन्। सभामुख डोलप्रसाद अर्यालले संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद मिङबा ग्याम्बू शेर्पालाई सम्मान गर्नुभएको छ। आज सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले उहाँलाई सम्मान गर्नुभएको हो। हिमाल आरोहणको क्षेत्रमा नयाँ नयाँ कीर्तिमान कायम गर्दै आउनुभएका सांसद शेर्पाले सभामुख अर्यालकै अनुमतिमा संसदको झण्डासहित उक्त आरोहण गत 13 जेठ बिहान 5:40 निर्जाता गर्नुभएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। रूसले युक्रेनका विभिन्न शहरमा गरेको भीषण आक्रमणमा परि कैयौं मानिस हताहत भएको अधिकारीले बताएका छन्। यो आक्रमणलाई मस्कोले केही महिना यता गरेको एउटा ठूलो सैन्य कार्यवाही मानिएको छ। अहिलेसम्म डन्नी प्रोमामा 9 जना र राजधानी किएवमा 4 जना गरी 13 जनाको मृत्यु भएको पुष्टि भएको छ। रूसले सोमबार राति गरेको हवाई हमलाका कारण दर्जनौं मानिस घाइते भएका छन्। यता युद्धबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू देशभित्रै पनि घेरिँदै गएका छन्। इजरायलका धेरै नेताहरूले प्रधानमन्त्री नेतान्याहूको लेबनानमाथि आक्रमण रोक्ने निर्णयको आलोचना गरेर घेरेका हुन्। अब खेलकुद। बागमती कप T20 अन्तर्गत चौथो खेलमा भक्तपुरले नुवाकोटलाई 7 विकेटले पराजित गर्दै उत्कृष्ट जीत दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको नुवाकोटले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 163 रन बनाएको थियो। नुवाकोटका लागि राजेश श्रीमानले 44 बलमा 71 रनको उत्कृष्ट पारी खेले। योगेश बटर भट्ट छेत्रीले 24 रन तथा रोशन विकेले 17 रनको योगदान दिएका थिए। भक्तपुरका बलरहरूमा शिवम तिवारी र अविनाश बस्यालले समान 2-2 विकेट लिए भने सक्रियता प्रताप कार्की र क्रिश कार्कीले 1-1 विकेट हात पारेका थिए। उता आगामी जून 11 देखि जुलाई 19 तारीकसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप 2026का लागि पाराग्वे टोलीको घोषणा भएको छ। पाराग्वेले सोमबार राति 26 सदस्यीय विश्वकप टोलीको घोषणा गरेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सरकारले गर्यो भूमि समस्या समाधान समिति गठन। कार्की आयोग प्रतिवेदनमा सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित समितिको म्याद 45 दिन थपियो। शोधन गुरूङमाथि छानबिन गर्न थप 5 दिनको समय। प्रधानमन्त्री शाह पुनः सदनमा जवाब दिन तयार। प्रधानमन्त्रीले यसअघि सदनमा भनेको विषय नै सत्य भएको प्रवक्ता पोखरेलको दावी। विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित। प्रतिनिधि सभामा प्रतिपक्षीद्वारा विरोध। सुदूरपश्चिमका मुख्यमन्त्री शाह विरूद्ध कंग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता। संसदको लोगो अंकित झण्डासहित सगरमाथा आरोहण गर्ने सांसद शेर्पा सम्मानित। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण शुरू। युक्रेनका विभिन्न शहरमा रूसद्वारा भीषण हमला कैयौं मानिस हताहत। देशभित्रै घेरिँदै इजरायली प्रधानमन्त्री नेतान्याहू ट्रम्प सामु झुकेको आरोप। सहयोग रोक्न अमेरिकामा पनि दबाव। र बागमती T20 कपमा भक्तपुरसँग 7 विकेटले नुवाकोट पराजित। फिफा विश्वकप 2026का लागि पाराग्वे टोलीको घोषणा। रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो साइनिंग 89.8 MHz।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
5: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
6: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8।

0: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495।
4: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिलो, यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
5: साहिलो समय सूचक, अहिले दिउँसोको 4 बज्यो 8:04 PM।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।

0: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्नगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने,
0: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन हो।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
0: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8।

0: मायालु इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
1: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुगेको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावले आगामी दिनमा मूल्यमा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
2: तिमीहरूले समाचार सुन्यौ? सुनको भाग त आकाशीय छ नि। मैले तिमीहरूलाई पढाउँदा गर्दा भएको सम्पत्ति सके र आफै लस पर अब बिगार म असत्य नै।

0: Simon, 89.8 megahertz.
1: के हो दाइ?
2: भोलि तल त्यो गजुरी बिहेमा
1: बिहे
2: नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसरी थाहा पाउनु यो कुरा?
2: गोपी सूत्रबाट।
1: ए दाइ।

छोराहरूले त बुहारी पो लिएर आएछन् त। लौ भित्रै आऊ।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौं सभ्य नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं
2: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ
1: नियमानुसार कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
2: समयमै कर तिरौं सभ्य नागरिकको परिचय दिऊ
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पन्छीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
7: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
8: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
9: रेडियो साइनो 89.8 मेगाहर्ट्ज।

0: Thank you.
1: सूचना संगीत र मनोरंजन को अटु साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: साथी
1: ओ त्यो माथि हेर त बादल भन्दा माथि कति राम्रो तुम्नलाई त्यही जान मलाई
0: आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM भरतपुर महानगरपालिका वडा नम्बर 19 साजनगर टाउनमा अवस्थित श्री जनप्रिय पब्लिक स्कूलमा शैक्षिक सत्र 2083 का लागि माघ 9 गते श्री पञ्चमीका दिन विद्यालय जान उमेर पुगेका बाल बालिकाहरूको लागि अक्षराम्ब कार्यक्रम भएको हुनाले सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ। पश्चिम चितवनका विद्यालयहरू मध्ये शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासका लागि तथा अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिएको यस विद्यालयमा आगामी दिनहरूमा डिजिटल प्रणालीद्वारा शिक्षण सिकाएको माध्यम रहनेछ। हाम्रा विशेषताहरू शैक्षिक गतिविधिको माध्यमबाट बाल बालिकाहरूको सर्वाङ्गिक विकासको लागि निरन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय प्रविधि मैत्री विद्यालय स्मार्ट स्कूलको सफ्टवेयर प्रयोग गरी शिक्षण सिकाइमा प्रभावकारिता मन्टेश्वरी विधिबाट बाल बालिकाहरूलाई शिक्षण सिकाइ गर्ने बाल बालिकाहरूको मनोरञ्जन तथा खेलको लागि प्ले स्टेशनको व्यवस्था भएको प्रिन्सिपल भानुभक्त अर्याल जनप्रिय पब्लिक स्कूल भरतपुर 19 सार्वजनिक

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
4: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च

0: बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने। सुँगुर बङ्गुर हाँस जस्ता घर पालुवा पशु पन्छीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने। सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति रवि लामिछानेको दिल्ली दौड़, आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता, भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रिया तय, सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई।
1: कन्सर्निङ इन्डिया नेपाल बाउन्ड्री एज वेल एज द सबसिक्वेन्ट स्टेटमेन्ट मेड बाय द नेपाली फरेन अफिस।
0: प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध, विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाब, प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान।
2: सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्यो।
0: गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने, रिटर्न टू भिलेज अभियान चलाउने, लामो समयदेखि बन्द रहेका गोर्खाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा, एआईजी बढ़ुवादेखि भूमि आयोग पुनर्गठनसम्म मन्त्री परिषदका चार निर्णय सार्वजनिक,
3: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा,
0: र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा बढ़दो गर्मीले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ। अस्पतालहरूमा बिरामीको चाप बढ़न थालेको छ। अत्यधिक घाम लागेको अवस्थामा काम नपरी घर बाहिर निस्किनु हुँदैन भने, निस्कने परे टाउको ढाक्ने, हल्का तथा सुती कपड़ा लगाउने र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खानुपर्ने चिकित्सकको भनाई छ। स्थानीय तह र सरकारवाला निकायले पनि गर्मीबाट बच्ने उपायका बारेमा जानकारी दिन विशेष अभियान चलाउनुपर्छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। हिजोदेखि भारत भ्रमणमा रहनुभएका लामिछानेले आज भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गर्नुभएको हो। भेटपछि जयशंकरले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै नेपाल भारत बीचको विकास, समझदारी र जनता बीचको सम्बन्ध बारे सकारात्मक छलफल भएको बताउनुभयो। वहाँले यी सम्बन्धले दुवै देशको विकास, प्रगति र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले आज नै भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्नुभएको बताइएको छ। लामिछानेले भारतीय जनता पार्टी भाजपाको नियन्त्रणमा पाँच दिने भारत भ्रमणमा जानुभएको हो। यसैबीच भारतले भारत र नेपाल बीच रहेका सबै द्विपक्षीय विषयमा तेस्रो

0: पक्षको कुनै भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिपछि भारतले पहिलो पटक आज औपचारिक प्रतिक्रिया दिँदै सीमा समस्याको समाधान द्विपक्षीय वार्ता र षड्यन्त्र मार्फत मात्रै सम्भव रहेको स्पष्ट पारेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल भारत सीमाको करिब 98% भाग निर्धारण भइसकेको र बाँकी रहेका केही विवादित विषयहरू समाधानका प्रक्रियामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले संसदमा लिपुलेख, लिम्पी अधुरा र कालापानी विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूमि मिचेको छ भन्ने टिप्पणी गर्नुभएको थियो भने सीमा विवादको ऐतिहासिक पृष्ठभूमि ब्रिटिस भारतसँग जोडिएकाले बेलायतले पनि यस विषयमा चासो राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। यसमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले नेपाल भारत सीमा विवाद समाधान द्विपक्षीय वार्ता र संयन्त्र मार्फत मात्रै हुनुपर्छ भन्ने पुरानै अडन दोहोर्याउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा राजनैतिक तनाव थप चर्किएको छ। संसद अवरोध गरेका विपक्षी दलका सांसदहरूले आज सभामुखसँगै प्रत्यक्ष सवाल जवाब गर्दै सरकार र संसद नेतृत्वमाथि दबाव बढ़ाएका छन्। दिउँसो 1 बजेको लागि बोलाइएको प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा झण्डै 1 घण्टा ढिलो गरी शुरू गरिएको थियो। बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। सभामुख डोलप्रसाद अरालले विगत केही दिनदेखि विपक्षी दलले उठाइरहेका विषयप्रति आफू जानकार रहेको उल्लेख गर्दै बजेटमाथिको छलफल अघि बढ़ाउन सहयोग गर्न आग्रह गर्नुभयो। साथै आकस्मिक र शून्य समयमा आफ्ना धारणा राख्न सकिने भन्दै सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गर्नुभयो।
1: यहाँले राख्नु भएको विषय मेरो ध्यानाकर्षण भएको छ, सरकारको ध्यानाकर्षण भएको मैले बुझेको छु। त्यसकारणले सदन पनि सञ्चालन गर्दै जाउँ, सभा सञ्चालन गर्दै जाउँ र यहाँले राखेको कुरालाई पनि हामी संवाद गर्दै जाउँ। यसरी जाँदाखेरि यहाँहरूले राखेको जुन जिज्ञासा छ, जुन विषय छ, त्यसमा पनि सम्बोधन हुन्छ। सभा सञ्चालन गर्न सहयोग गर्न अनुरोध गर्दै म आजको कार्यसूचीमा प्रवेश गर्न चाहन्छु।
0: तर विपक्षी दलका सांसदहरूले आफ्नो आडा नछोडेपछि बैठक प्रभावित भएको हो। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेका सीमा विवाद सम्बन्धी अभिव्यक्तिको तथ्य र आधारबारे सरकारबाट स्पष्ट जवाब आउनुपर्ने माग दोहोर्याएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले संसदमा आएर आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिनुका साथै आवश्यक परे माफी माग्नुपर्ने बताउनुभयो।
2: यदि उहाँले आवेगमा आएर अथवा बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्यो।
0: नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक युवराज दुलालले विपक्षी दलका उद्देश्य संसद अवरूद्ध गर्न नभई गम्भीर र राष्ट्रिय विषयमा स्पष्टता खोज्नु रहेको बताउनु भएको छ। उहाँले संसद नियमित रूपमा सञ्चालन हुनुपर्ने बजेटमाथि छलफल भएर पारित हुनुपर्ने र जनताले दिएको कानून निर्माणको जिम्मेवारी पूरा गर्नुपर्नेमा विपक्षी दल स्पष्ट रहेको उल्लेख गर्नुभयो।
3: हाम्रो सदन डिस्टर्ब गर्ने कुनै पनि नियत छैन, त्यसकारणले साउन 1 गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नु भएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक, सदनको पनि सभामुखज्यूको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखज्यूबाट प्रधानमन्त्रीलाई रूलिङ होस्।
0: यसैबीच प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिपछि बसेको मन्त्री परिषदको पहिलो बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको आशय त्यस्तो नभएको स्पष्टीकरण दिनुभएको छ।
4: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। यसमा मैले भने जसरी नै परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ, दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्।
0: संसदको मुख्य कार्यसूची आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भए पनि लगातारको अवरोधका कारण नियमित संसदीय कार्य प्रभावित हुँदै आएको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा काशीका बलभद्र बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले समितिको सदस्यतामा काठमाण्डुका अमीर प्रसाद नेउपाने, लम्जुकी पद्मनीति सोतिल र काठमाण्डुकी डाक्टर रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्कोटालाई कार्की तथा सदस्य पदमा श्री अमीर प्रसाद न्यौपाने काठमाडौँ र पद्मनीति सोती लङजुङ र डाक्टर रोना श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने।
0: बैठकले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिशहरू कार्यान्वयनका लागि गठन गरेको अध्ययन समितिको कार्यविधि 45 दिन थप गर्ने निर्णय पनि गरेको छ। यस्तै उहाँले सरकारले सशस्त्र प्रहरी नायब निरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक एआईजीपी पदमा बढ़ुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो। विदिष्ट शहरतिरको आकर्षणले गाउँका खेतबारी बाँझिँदै गएको अवस्थामा गण्डकी प्रदेश सरकारले युवालाई गाउँ फर्काई र कृषि उद्यममा जोड्ने योजना सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले रिटर्न टू भिलेज अभियान सञ्चालन गर्ने घोषणा गरेको हो। प्रदेश सरकारका अनुसार प्रदेशबाट फर्किएका तथा शहरमा बसोबास गरिरहेका युवालाई गाउँमै कृषि र कृषिजन्य उद्योगमा आकर्षित गर्न सहुलियतपूर्ण ब्याजदरमा व्यवसाय कर्जा उपलब्ध गराइनेछ। प्रदेश प्रमुख दिल्ली राज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक र सम्मानित पेशाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द रहेका गोरखकाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा पनि गरेको छ। प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर यी उद्योग पुनर्जीवित गर्ने नीति सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रममा गोरखकाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गरिने उल्लेख गरिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ। एसियन गेम्स छनौट अन्तर्गत मंगलबार भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पछि छनौट भएको हो। सात टोली सहभागी छनौट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष दुई टोली सेमी फाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने चारवटै टोली एसियन गेम्स पुग्छन्। नेपालको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक एक खेल जित्ने बित्तिकै शीर्ष दुईको टुंगो लागेको हो। नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो। अब नेपाल र मलेसिया बिहिबार समूह विजेता बन्नका लागि खेल्नेछन्। नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनौट हुन असफल भएको थियो।
5: गाउँमै शिक्षाको गुणस्तर सुधारिएपछि शहरबाट फर्किँदै विद्यार्थी
6: कोलपुर नेपालगञ्ज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्दा हामीले पनि बच्चा यता ल्याएर हाम्रो बच्चा यहीँ हाले।
5: विद्यालय शिक्षक र सरोकारवालाको समन्वयले सकारात्मक प्रभाव रिपोर्ट। जलवायु परिवर्तनको असर सबैभन्दा धेरै आलु खेतीमा, सुधारका लागि सरोकारवालाको भूमिका, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
8: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
9: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
10: नमस्कार। नमस्कार।
7: कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
8: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
9: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
11: बाली अवशेष नजलाउ, वातावरण र स्वास्थ्य जोगाउ।
9: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औषध भन्दा तल छ। शिक्षक अभाव, भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहँदा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ।
13: बिहानको ठिक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन्। बिहानको 10 बज्नासाथ पाले दाईले घण्टी बजाउनुहुन्छ। विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना। मुगुको सदरमुकाम गमगढ़ीबाट झण्डै 2 दिनको पैदल यात्रापछि पुगिन्छ खत्याड गाउँपालिका ओडा नम्बर 11 रहेको महादेव मस्ट नमूना माध्यमिक विद्यालय रातापानी। विद्यालय परिसरमा छिर्नासाथ फरक अनुभूति हुन्छ। भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन, व्यवस्थित प्राङ्गण, संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी। कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ। केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अंग्रेजी जस्ता विषय पढ्न नपाइने, परीक्षा दिनुपर्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा, अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढाइ सहज बनेको छ।
14: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने 6-7-8 जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्छ। पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, इङ्ग्लिस जान लागेको छु।
13: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोराछोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक पत्नी तिवारी:
15: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो 3 बच्चा छ, 3 बच्चा यही स्कुलमा पढ्छ, मेरो 3 बच्चा फर्स्ट आउँछ। अब राम्रै छ यो स्कुल अहिलेसम्म। एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन गिराउनुहुन्छ। कोलपुर नेपालगञ्ज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्छ, हामीले पनि बच्चा यता ल्यायौँ, हाम्रो बच्चा यहीँ हाल्यौँ।
13: विक्रम सम्वत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ। विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ। विज्ञान प्रयोगशाला सञ्चालनमा छ। शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
16: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यतिको उभिनु पर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ।
13: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधान अध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।
17: दक्ष जनशक्ति छ, हामीसँग वेल एडमिनिस्ट्रेसन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ। विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले, व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पढ्थे, उजेल पढ्थे।
13: विद्यालयले विद्यार्थी आउजाउत सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ। खड्क सुनार, CIN, रेडियो मुगु, मुगु गमगढी।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जलवायु परिवर्तनले आलु खेतीमा परेको प्रभावको अध्ययन हुँदै
18: अरु जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलि धेरै नै घटनी देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने ध्यान गर्नुपर्ने छ।
5: आलुको उत्पादन र बजारका लागि सरकारवालाले के कसरी समन्वय गर्दैछन्। विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
20: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-5353
21: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घर बने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चढ्यो
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
22: आलु उत्पादनमा जलवायु परिवर्तनको असर कस्तो रहला अनि असर कम गर्न सरोकारवाला निकायको भूमिका के हुन्छ? नमस्कार, विशेष श्रृंखला हेलो मौसममा तपाईंलाई स्वागत छ। म नील प्रकाश चन्द। आजको हेलो मौसममा हामी आलु उत्पादनमा जलवायु परिवर्तनले पार्ने असर र असर न्यूनीकरणका लागि गर्नुपर्ने कामका विषयमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँग कुराकानी गर्दैछौ।
18: तराईको क्षेत्रको लागि तराईकै विशेष गरेको इन्भेस्टमेन्ट प्लान हुन्छ, पहाड़को लागि पहाड़कै स्पेसिफिक हुन्छ, अझै त्योभन्दा पनि थप विशेष स्पेसिफिक प्लानहरू चाहिँ हामीले त्यसमा डेभलप गर्छौँ।
22: आलु खेतीको लागि सरकारको नेतृत्वमा एफएओको प्राविधिक सहयोगमा यो अभियान चल्ने गर्दाखेरि बिउ बिजन प्रविधि लगायतको विषयवस्तुमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ?
18: विशेष गरी यो हाई इनिसिएटिभ अन्तर्गतकै एउटा महत्वपूर्ण पाटो चाहिँ के हो भने भ्यालु चेन मूल्य श्रृङ्खलाको एप्रोचमा नै जान्छ होइन। उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छन् र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी पूरा गर्ने भन्ने कुराहरू हुन्छ। त्यस कारणले एफएको तर्फबाट हामीले के सहयोग गर्न सक्छौँ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दै गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ होइन, उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबैमा प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ। उन्नत बिउको लागि चाहिँ जुन टिसिकल्चर ल्याबदेखि लिएर प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ, अवश्य त्यहाँ उत्पादन बढाउन सक्ने त छँदै नै छ। भएको उत्पादनलाई त्यो बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ, त्यो भनेको के भने ग्रिडिङ गरेर भनौँ न, बजारले कुन बजारको त आफ्नो माग हुन्छ नि त, जस्तो तरकारी मात्रै खानलाई जस्तो खाले आलु भए पनि होला, तर चिप्स उत्पादन गर्दै हुन्छ भने त त्यसको स्पेसिफिक रिक्वायरमेन्ट हुन्छ, उत्पादनबाट बजारसम्म माग चाहन्छ, जस्तो फ्याक्ट्री नै भनौँ न, हाम्रो चिप्स बनाउने फ्याक्ट्रीसँग जोड्ने कसरी भन्दा त्यो एग्रिगेटरको चाहिँ अलिकति अझै हामीले अभाव देखिरहेछौँ होइन। उत्पादन छ माग छ तर जोडिरहेको छैन, त्यस कारणले अहिले हामीले एग्रिगेटरको बजार चाहिँ देखिरहेको छ, हामीले त्यसमा पनि पहल गरिरहेका छौँ। अर्को भनेको अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो, त्यसको लागि महत्वपूर्ण पाटो चाहिँ यहाँ हजुरलाई जोड्ने पर्ने कुरा के हुन्छ भने भौगोलिक पहिचान भनेर भन्छ, जियोग्राफिकल इन्डिकेसन। नेपाल मात्रै अब बाँकी रहेको छ, अलि दुर्भाग्यपूर्ण रूपमा नै भनौँ होइन, एसिया क्षेत्रमा हामी मात्रै छौँ जसको चाहिँ जिआईको कानुन छैन। अलिकति अघिल्लो त्यो संसदमा इन्डस्ट्रियल इन्टरप्राइज एक्ट भनेर चाहिँ यो संसदमा पेश भएको थियो, तर संसद विघटन भएपछि त फेरि जिरोमा आउने भयो, भनेको त्यो कानुन नभए चाहिँ हामीले जिआई दिन मिल्दैन, जिआई दिन मिल्दैन. त्यो जिआईले चाहिँ के भन्छ, समुदायलाई कानुनी अधिकार दिन्छ कि. जस्तो उदाहरणको लागि मुस्ताङको आलु भनेर हामीले बजारमा खाइरहेका छौँ होइन, मुडेको आलु भनेर प्रसिद्ध छ. त्यस्तै गरेर हाम्रो ठाउँ स्पेसिफिक आलुहरूका छन् नि त. तर त्यो तपाईँले बजारमा खाइरहेको मुडेकै आलु हो भनेर कसरी तपाईँहरू हामी एउटा
22: कसरी निश्चित रहने
18: निश्चित रहने भन्ने त्यो त हाम्रो कुनै छैन. हामी विश्वासको आधारमा मात्रै गरिरहेछौँ र हामीले जति पैसा मुडेको आलु भनेर तिरिरहेका छौँ त्यो पैसा साँच्चै त्यो मुडेकै किसानले पाएका छन् त, त्यो पनि त सुनिश्चित छैन. त्यस कारण यो सुनिश्चितको लागि उपभोक्ताको पनि त्यही ठाउँको आलु हो किन, त्यो ठाउँको आलु केही कारणले प्रसिद्ध भएको छ नि त, त्यसको लागि तपाईँले दुई चार रुपियाँ बढी तिर्नलाई इच्छुक हुनुहुन्छ होइन. त्यो उत्पादन गर्ने किसान पनि त्यसबाट लाभान्वित होस् र उपभोक्तालाई पनि सही उपभोग गर्न पाओस् भनेर यो जीआई कानुन चाहिँ एकदमै महत्वपूर्ण छ. अहिलेको सरकारले प्राथमिकता साथ यसलाई अगाडि पनि बढाइरहनु भएको छ र त्यो आएपछि यसले अझै थप बजारलाई सुनिश्चित गर्नलाई.
22: यो कानुन आयो भने चाहिँ किसान लाभान्वित हुने हो कि अथवा हामी उपभोक्ताले चाहिँ फलाना ठाउँको आलु भनेर जसरी खान्छौँ त्यो खाइराखेको सही हो कि गलत हो भन्ने कुरा निश्चित गर्न सजिलो हुने हो कि, के हुने अरू फाइदाहरू?
18: पहिलो कुरा चाहिँ के हो भने भौगोलिक चिन्ह भन्ने बित्तिकै कुनै एउटा भूगोलसँग जोडिएको कुरा भयो होइन. त्यो भूगोलसँग जति उत्पादन भएको छ त्यसको पहिचान, जति मूल्य उपभोक्ताले तिर्न राजी भइरहेको छ त्यो मूल्य चाहिँ साँच्चै नै त किसानले पाइरहेको अवस्था हुन्छ. त्यसै गरेर अहिले जस्तो उदाहरणको लागि हामीले मुडेको आलु भनेको छौँ, त्यस्ता थुप्रै हाम्रा गाउँहरू छन् जहाँ एकदम प्रसिद्ध रूपमा आलुहरूको उत्पादन भइरहेको छ होइन. त्यसको लागि चाहिँ मुडेको आलु भनेपछि जस्तो त्यहाँ 10 टन फल्छ उदाहरणको लागि भने त्यो 10 टन नै रहने भयो नि त, त्यसको एउटा ट्रेसेबिलिटी भनेर भन्छन् त्यो ट्रेस गर्न सकिने भयो र उपभोक्ताले पनि त्यहीको आलु हो भन्ने चाहिँ एउटा विश्वस्त भएर खान पाउने अवस्था. त्यस कारणले उपभोक्ता र उत्पादक दुवैलाई बेनिफिट हुने पद्धति भनेको चाहिँ जीआई पद्धति.
22: जलवायु परिवर्तनको कारणले गर्दा यो खेती प्रणालीमा उत्तिकै प्रभाव पनि पारिराखेको छ, त्यो प्रभाव कम गर्दै आलु उत्पादन बढाउनको लागि एफएओले चाहिँ कसरी सहजीकरण अथवा सहयोग गरिराखेको छ?
18: भर्खरै प्रारम्भिक हामीले अध्ययन गरिरहेका छौँ काभ्रे जिल्लामा, यो अझै हामीले फाइनल रिपोर्ट त आउन बाँकी छ. म एकदम प्रारम्भिक प्रतिवेदनकै फाइन्डिङको रूपमा हजुरलाई सेयर गरौँ. हाम्रो अलिकति एडभान्स मोडलिङबाट नै यो जुन जलवायु परिवर्तनको हामीले एनालिसिस गर्दाखेरि के देख्यौँ भने आलुमा त्यसको अझै धेरै प्रभाव देखियो उत्पादन घट्ने. अब यसलाई फाइन ट्युन गरेर हेर्न चाहिँ बाँकी नै छ कति ठ्याक्कै असर पर्छ, तर प्रारम्भिक सङ्केतले चाहिँ यसको सबैभन्दा ठुलो प्रभाव अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलिक धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने, क्लाइमेट रेजिलियन्ट भन्नुहुन्छ त्यसलाई कसरी बनाउने भनेर चाहिँ अब हाम्रो ध्यान गर्नुपर्ने छ. हामीसँग अरू विभिन्न प्रविधिहरू आइ नै रहेको छ, जस्तो अहिले मैले टिस्यु कल्चर ल्याबको कुरा गरेँ, त्यसले चाहिँ अलिकति रेजिलियन्ट बिउलाई चाँडै उत्पादन गर्न सहयोग दिन्छ. त्यस्तै गरेर हाइड्रोपोनिक माटो रहित खेती प्रविधिहरू पनि आएको छ. अब त्यसलाई अलिकति इन्टेन्सिभ रूपमा शहरी क्षेत्र अथवा उत्पादन क्षेत्र अगाडि नै लिएर जान सकिन्छ. त्यसपछि गएर बिउ सुधारकै कुराहरू भए र अर्को भनेको जलवायु परिवर्तनको सिधै असर भनेको रोग किराको प्रकोपहरू पनि आउँछ होइन. त्यो रोग किरालाई प्रतिरोधी कसरी बनाउने भन्ने कुराहरू त्यही अनुकूलित हुन सक्ने के प्रविधि गर्न सकिन्छ भनेर यसमा अझै धेरै गर्नुपर्ने कुराहरू चाहिँ छ.
22: जलवायु परिवर्तनका कारण आलु खेतीमा पर्ने प्रभाव र प्रभाव कम गर्नको लागि सरोकारवाला निकायबीच भइरहेको संवाद र समन्वयका बारेमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँगको संवादसँगै विशेष श्रृंखला हेलो मौसमको अर्को अङ्कमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौ.
1: राष्ट्रपति सभापति लामी छानेको दिल्ली दौड़ आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता भएको छ. भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रियाको कार्यक्रम तय भएको छ. सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई छ. प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै. आज पनि संसद अवरूद्ध विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाफ भएको छ. प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान रहेको छ. गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने भएको छ. र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेमका लागि छनौट भएको छ. हौस त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। शुभरात्री, नमस्कार।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM।
1: हेलो हेलो 1 2 3 चेक।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन तिमी?
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम स्टोनको सादनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन।
6: सम्पर्क नम्बर 98 4 50 82 997,
4: 98 5 50 10 997।
7: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइडियसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौँ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा

0: कर तिरौं दण्ड जरिवाना हुनबाट बचौं आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं व्यवसायको सम्मान बढाऊ
1: समयमै कर तिरौं सभ्य नागरिकको परिचय दिऊ
0: कैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
0: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट होहल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
0: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
0: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
2: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
1: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550524454 98555420454 इमेल lok.logic2@gmail.com
2: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
0: चैते धानमा नेक ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
0: रोगको लागि अनुकूल मौसम
1: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
1: खेतमा पानी जमाइराख्ने
0: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
1: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
3: होइन यो दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
4: मेरो मोबाइल देखेर जहिले डिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा
3: ए दिदी त्यसै म तपाईँलाई डिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ।

0: साथै घडी मोबाइल का चार्जर कभर ग्लास एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
1: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै सनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 9845009486।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
4: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
1: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएमपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यही कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
4: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
1: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएमपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
4: सञ्चालक
1: सूर्य श्रेष्ठ,
4: एसएमपी कम्पनीको कार्यालय
1: बाइपास रोड भरतपुर चितवन।
4: मोबाइल नम्बर
1: 9855603359
4: 9855269959।
5: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिलो, यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

करेंगे हम तुझको लड़की तू है बड़ी बुम्बा।

0: Ailesunday Nuncha Radio Silo 89.8 MHz.
1: यतिखेर बेलुकाको पौने 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: यी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एलनिन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ। राष्ट्रसंघका महासचिव गुटेरसले भने, एलनिन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप चर्काउनेछ। योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संकट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो। राष्ट्रसंघका महासचिवको भनाई, प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किभ राज्यका अधिकारीहरूले रूसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराती रूसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढी घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमा पार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेक लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग समेत कुरा गरेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन्। मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेसन सेन्टर स्थापना गर्न लागिएको विरोधमा भएको प्रदर्शनमा 2 मारिएका छन्। इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ। यसैबीच युगान्डामा थप 6 इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्। उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो। इटलीका संचार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच लगभग 98% सीमाको हिस्सा निर्धारण भइसकेको भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसंग उक्काएका थिए। साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए। एक रिपोर्ट। नेपालमा सीमावीर तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने,
0: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ, तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको बहावमा परिवर्तन भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन् जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
1: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेख लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जयसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
0: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
1: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाव गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौं।
2: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढ़िराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भन्दै आएको छ भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसलाई त्यो 2% बाँकी रहँदाखेरि त्यो सँगै ल्याउने एउटा भनौँ त्यो संकेतका साथ यिनीहरूले यसलाई अगाडि बढाइराखेको द्विपक्षीय रूपमा। त्यसमा त यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
3: संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
2: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री बालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर धेरै गम्भीर कुराहरू राखिदिनुभयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली बैनीको मुहान के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्मेन्ट को टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौं त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छु भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद केस छैन पार्लियामेन्ट्री प्र्याक्टिसमा।
3: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन?
2: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन। त्यो संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन, प्रतिपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्गाउन दुवै पक्षले सैद्धान्तिक रूपमा पटक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीलाई ओभररुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देश
3: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
2: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई एउटा सकारात्मक दिशा दिन यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायले गरेका हुन्छन् तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै। त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ हामीले।
1: उनी थिए पत्रकार युवराज घिमिरे, साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौं जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
4: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघि पछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलपानी गाउँकी लक्ष्मी कन्या धिताल।
5: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही नभएछ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गर्दैन।
4: जुम्लाको यहाँ खोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
6: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुइसै त उता गइजा भन्ने त्यस्ताहरू चलन हुन्थ्यो। कोठामा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदो रहेछ। बारे पढियो अब छोरीहरू पनि मेरो 4 छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिराएर छैन मलाई।
4: तातो पानी गाउँपालिकाको यहाँ खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य।
7: घरमा बस्नुहुन्न भन्ने फेरि आँगन नै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसको आँगन जाने कि सात दिनसम्म फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ ऊ साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
4: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती रावल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालेको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोडिएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ।
0: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 डिग्री भन्दा बढ़ीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डढेलोको जोखिम बढ्ने गर्छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: पहिलो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
1: ज्येष्ठ 20 गते बुधबार ज्येष्ठ कृष्ण तृतीया 3 जून 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: राष्ट्रपति सभापति लामिछानेलाई भाजपा मुख्यालयमा रेड कार्पेट, नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्ष अस्वीकार, मानव अधिकार आयोगको सिफारिशमा राजनीति र संवैधानिक प्रश्न, सहकारीको 88 अर्ब बचत फिर्ता अझै अनिश्चित, क्लीन चिटको पर्खाईमा सुधन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको प्रविधिले जोगाउँदै कुमार समुदायको पुर्ख्यौली पेसा शीर्षकको
1: माटोका विभिन्न प्रकारका भाँडा बनाउने मुख्य पेसा तराई मधेसमा बसोबास गर्ने कुम्हार समुदायको पहिचानसँग जोड़िएको छ। पुस्तौंदेखि यही पेसा अपनाउँदै आएको कुम्हार समुदायले माटोका भाँडाकुँडा निर्माण तथा बिक्री गरेर जीविकोपार्जन गर्दै आएको भए पनि आधुनिक जीवनशैली, प्लास्टिक तथा अन्य औद्योगिक सामग्रीको बढ़दो प्रयोगका कारण यो पुर्ख्यौली पेसा पछिल्ला वर्षमा संकटमा पर्दै गएको थियो। लोप हुने अवस्थामा पुगेको यही पेसा अहिले भने आधुनिक प्रविधिको सहायताले पुनः जीविकोपार्जनको भरपर्दो माध्यम बन्दै गएको छ। सिप विकास तालिम र आधुनिक उपकरणको प्रयोगले कुम्हार समुदायका महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ। 70 को छिन्नमस्त गाउँपालिका तिमकी 20 वर्षीय आरती पण्डित यसको उदाहरण हुनुहुन्छ। कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष आईएफएडी र विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी, एफएओ र यूएन ओमेनको साझेदारीमा दिदी बहिनी र सप्रोस नेपालद्वारा संचालित ग्रामीण महिला आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत माटोको ग्लास तथा भाँडा बनाउने सिप विकास तालिम लिएपछि सिकेको सिपको उपयोग गर्दै उहाँ अहिले माटोका मड्का अर्थात चिया कप उत्पादनमा व्यस्त देखिनु भएको हो। आरतीले विगत 7 महिनादेखि मटका उत्पादन गर्दै आउनु भएको छ। उहाँका अनुसार दैनिक रूपमा उत्पादन तथा बिक्रीबाट करिब 3000 रूपियाँसम्म आमदानी हुने गरेको छ। सक्रोस नेपालले मटका बनाउने तालिम र विद्युतबाट चल्ने मोटर जडित आधुनिक चक्का उपलब्ध गराएपछि उत्पादन क्षमता बढ़ेको र अहिले मटका बिक्रीबाट मासिक रूपमा 50,000 रूपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाइ छ।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: गरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, सँगैसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबोल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रपति सभापति लामिछानेलाई भाजपा मुख्यालयमा रेड कार्पेट शीर्षकमा हिमालय टाइम्समा खबर छ। पाँच दिन भारत भ्रमणमा रहनुभएका सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च स्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहनुभएको छ। सोमबार नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेको आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुँदैछ। मंगलबार नयाँ दिल्ली स्थित भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी मुख्यालयमा लामिछानेलाई भव्य स्वागत गरिएको थियो। भाजपा मुख्यालयमा रविलाई रेड कार्पेटमा भव्य स्वागत गरिएको हो। लामिछाने सभा कार दीनदयाल मार्ग स्थित पार्टी केन्द्रीय कार्यालय प्रवेश गर्दा मुख्यद्वारमा नर्सिंह बजाउँदै परम्परागत झाँकी प्रदर्शन गरिएको थियो। रवि सभा डीएल 1NA4086 नम्बरको मर्सिडिज बेन्च मुख्यालय प्रवेश गर्न लाग्दा भाजपा अध्यक्ष नितिन नवीन लगायतले भव्य स्वागत गरेका थिए। लामिछाने कारबाट ओरिदा स्वागतका लागि पुष्पवृष्टि गरिएको थियो। बीजेपी नेता कार्यकर्ताको घुइँचो समेत लागेको थियो। त्यस्तै हिजो अध्यक्ष नितिन र सभापति लामिछाने बीच समेत भेटवार्ता भएको थियो। अतिराष्ट्रवादी भाषा हामी मन पराउँदैनौ भनी सभापति लामिछानेले सम्बोधन गरेको जनाइएको छ। भारतसँगको सम्बन्धबारे उनले आधा दर्जन प्रस्ताव समेत अभिसारेका छन्। सो क्रममा सभापति लामिछानेले भाजपा अध्यक्ष नितिनलाई पशुपतिनाथ मन्दिरको फोटो उपहार दिनुका साथै रुद्राक्षको माला समेत लगाइदिनु भएको थियो। सभापति लामिछानेको स्वागतमा भाजपा कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा राष्ट्रिय अध्यक्ष नितिनका साथै लामिछानेको फोटोसहितको ब्यानर राखिएको थियो। स्वागतपछि मुख्यालयमा लामिछाने नेतृत्वको भ्रमर टोली र भाजपा नेताहरू बीच भेटवार्ता भएको थियो। भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपा कार्यालयको संरचनाबारे जानकारी गराएका थिए। त्यस्तै सभापति लामिछाने र भाजपा नेताहरूबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणका पक्षमा छलफल भएको भेटमा सहभागी राष्ट्रपा सचिवालय सदस्य दीपक बोहराले जानकारी दिनुभएको छ।
0: नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा सन् 1816 सुगौली सन्धिको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै बेलायतले पनि चासो देखाउनु पर्ने बताएपछि नेपाल भारत सीमा विवादले नयाँ मोड़ लिएको छ। प्रधानमन्त्री शाहले लिपुलेखका विषयमा चीन र इंग्ल्याण्ड बेलायतसँग कूटनीतिक संवाद भइरहेको समेत बताएका थिए। प्रतिनिधि सभामा आइतबार सांसदहरूको प्रश्नको जवाफ दिँदै शाहले भनेका थिए, हामीले भारत र चीनसँग मात्रै नभएर इंग्ल्याण्ड बेलायत सरकारसँग पनि कुरा गरेका छौं। ब्रिटिश इण्डिया हुँदै गर्दा खेलको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा इंग्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यी सबै कुरा टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। भारतले भने नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको संलग्नता सम्बन्धी विचारलाई दृढ़ता साथ अस्वीकार गरेको छ। उसले सुल्झाउन बाँकी रहेका विषय द्विपक्षीय संयन्त्र मार्फत नै अगाडि बढ़ाइने दोहोर्याएको छ। दिल्ली स्थित भारतीय विदेश मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले तेस्रो पक्षको भूमिका नकारेका हुन्। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभा सीमा विवाद बारे दिएको अभिव्यक्तिका विषयमा भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा विवाद हल गर्ने प्रयास भइरहेको जानकारी दिए। सीमा सम्बन्धी समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र बनाएका छौं। भारत र नेपाल बीच जे जति द्विपक्षीय मामिला छन् यसमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक छैन भन्नेमा सम्बन्धित सबै स्पष्ट हुनुपर्छ। उनले भनेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भारत नेपाल सीमाबारे प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्रालयको टिप्पणी हेरेको बताए।
1: सहकारीको 88 अर्ब बचत फिर्ता कहिले शीर्षकमा नागरिक दैनिकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी बाचा पत्रमा भनेको छ आम नागरिकको पसिनाको कमाई सुरक्षित गर्न सरकार गठन भएको 100 दिनभित्र सहकारीमा बचतकर्ताको लागत बचत बापतको रकम फिर्ता गर्नेछौ। रासोपाको यस्तो घोषणाबाट सहकारीमा निक्षेप डुबेका निक्षेपकर्ता खुशी भए। रासोपाको सरकार भनेको 60 दिन बितिसकेको छ। रासोपा नेतृत्वको सरकारले सहकारीका निक्षेपकर्ताको रकम फिर्ता गर्ने गरी आर्थिक वर्ष 2083-84 बजेट ल्याउँछ भन्नेमा पेड़ विश्वस्त थिए। तर अर्थमन्त्री डाक्टर सोरुङ वाग्लेले ल्याएको बजेटले उनीहरूको समस्या सम्बोधन गरेन। रासोपाको सरकार भनेपछि रकम फिर्ता हुने आशमा बसेका पीड़ित अहिले निराश छन्। बजेट पुस्तिकामा लेखिएको छ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्य निरन्तरता दिइनेछ। निक्षेपकर्ताका लागि बजेटमा रकम विनियोजन गरिएको छैन। बजेटले सहकारी समस्यालाई प्राथमिकता नदिएको विज्ञहरू बताउँछन्। बजेटले सहकारी समस्या सम्बोधन गर्ने ठोस योजना ल्याउन नसकेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पूर्व अध्यक्ष खगराज शर्माले बताउनु भएको छ। सहकारीलाई समस्याग्रस्त घोषणा गर्न शुरू भएको एक दशक पुग्न लाग्यो। शर्माले भन्नुभयो अहिलेसम्म पीड़ितले रकम फिर्ता पाउन सकेका छैनन्। बचत फिर्ताका लागि उठेको आवाजलाई सामान्य सम्बोधन गर्न सानो रकम फिर्ता शुरू गर्नु सकारात्मक भए पनि यसले पीड़ितले न्याय नपाउने उनले बताएका छन्। पीड़ितको रकम फिर्ता गर्ने हो भने सरकारले सम्पत्ति किनेर पीड़ितलाई रकम दिनुपर्छ उनले भनेका छन्। त्यसका लागि सरकारले छुट्टै कम्पनी खड़ा गर्नुपर्छ। शर्माका अनुसार सहकारी धितो राखेको सम्पत्ति सरकारले किनेर निक्षेपकर्ताको रकम फिर्ता गर्नुपर्छ। सहकारी संस्थामा बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन 2081 अनुसार 22 समस्याग्रस्त तर सार्वजनिक रूपमा प्रश्न उठेका 18 गरी 40 सहकारीको बचत रकम 87.89 करोड़ रूपियाँ जोखिममा छ। यो 62,760 बचतकर्ताको रकम हो। 2081 यता पनि धेरै सहकारी समस्यामा परेकाले जोखिम रकम अझै धेरै हुन आउँछ। देशभरका 519 सहकारी संस्थाका सदस्यको करिब 1 खर्ब रूपियाँ बढ़ी निक्षेप फिर्ता गर्नुपर्ने अवस्था रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले जनाएको छ। निक्षेपकर्ताको रकम फिर्ता गर्न 1 खर्ब रूपियाँ आवश्यक पर्ने अभियानका संयोजकहरूले बताएका छन्। चालू आर्थिक वर्षको बजेटबाट बचतकर्ताको रकम फिर्ता गर्न करिब 50 करोड़ रूपियाँ विनियोजन गरेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य मन्त्रालयले जनाएको छ। कार्यविधि बनाएर रकम फिर्ता गर्न शुरू गरेको मन्त्रालयको दावी छ। मन्त्रालयले यस्तो दावी गरे पनि अहिले 10,000 रूपियाँका दरले रकम फिर्ता भएको छ तर पीड़ितको लाखौं करोड़ रूपियाँ डुबेको छ।
0: मानव अधिकार आयोगको भूतप्रभावी कानून सिफारिशमा राजनीतिक र संवैधानिक प्रश्न शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। 6 असार 2042 दिउँसो करिब 1:30 बजे सिंहदरबारभित्र राष्ट्रिय पंचायत भवनको ग्यालरी बैठक कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त थिए पंचायती व्यवस्था विरूद्धका चर्चित राजनीतिज्ञ रामराजा प्रसाद सिंह। करिब 2 महिनापछि 3 भदौ 2042 तत्कालीन पंचायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन 2042 प्रकाशन गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्र थिएन। दफा 11-2 जारी हुनुअघि भएका घटनामा समेत यही ऐन लागू हुने व्यवस्था गरेको थियो। यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानून बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्मक अपराधका सम्बन्धमा हुने कानूनी कार्यवाही र सजाय यसै ऐनमा परेसरह मानी यसै ऐन बमोजिम हुनेछ ऐनमा लेखिएको थियो। ऐतिहासिक अभिलेखहरूले यस ऐनको उद्देश्य बम काण्डका अभियुक्तलाई कार्यवाही गर्नु मात्र नभएको देखाउँछन्। सन् 1998 अनुसन्धानकर्ता मेरी डेस चेनले हिमालय जर्नलमा सन् 1998 यसबारे लेखेका छन्। 42 को विध्वंसात्मक अपराध ऐन र सार्वजनिक सुरक्षा ऐन प्रयोग गरेर देशभर हजारौं व्यक्तिलाई पक्राउ गरिएको थियो। सोही ऐनका आधारमा 27 भदौ 2042 राजपत्रमा सूचना प्रकाशन गरी सरकारले विशेष अदालत गठन गरेको थियो। त्यही कानूनका आधारमा विशेष अदालतमा सुनवाई भयो। विशेष अदालतले रामराजा प्रसाद सिंह सहितलाई मृत्युदण्ड र केही अन्यलाई जन्मकैदको सजाय सुनायो। तर जन्मकैद मात्र सजाय तोकिएका व्यक्तिहरूलाई समेत मृत्युदण्ड दिनुपर्ने माग राख्दै सरकारी पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्यो। न्यायाधीश त्रय सुरेन्द्र प्रसाद सिंह, पृथ्वी बहादुर सिंह र महेश राम भक्त माथेमाको इजलासले 24 जेठ 2045 विशेष अदालत फैसलालाई सदर गरिदियो र भूत प्रभावी कानून ल्याउन मिल्ने व्याख्या समेत गरिदियो। अर्थात संविधानको उद्देश्य पूरा गर्न कानून बनाएर पहिले भएको अपराधलाई पछि बनेको ऐनले सजाय गर्न सकिने व्याख्या गर्यो। त्यसका लागि इजलासले नेपालको संविधान 2019 आधार बनाएको थियो। 2042 बम विस्फोटपछि ल्याइएको उक्त कानून बहुदलीय व्यवस्था पुनर्स्थापना नहुँदासम्म कायम रह्यो। 2046 को आन्दोलनबाट संवैधानिक राजा सहितको बहुदलीय राजनीतिक व्यवस्था पुनर्स्थापना भएपछि मात्र यो ऐन खारेज भयो। संक्रमणकालीन न्याय सम्बन्धी अध्यादेशका केही प्रावधान खारेज गर्न दायर गरेको रिटमा सर्वोच्च अदालतले फैसलामा भनेको पश्चातदर्शी कानून गम्भीर फौजदारी कसुरमा हो, आएको सिफारिशसँग त्यस मुद्दाको प्रसंग मिलेको छैन। अधिवक्ता माधव बस्नेतले भन्नुभएको छ, संक्रमणकालीन न्यायका सन्दर्भमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा सोझै लागू गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न समेत बहसको केन्द्रमा रहेको छ। मानवाधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनीतिक र संवैधानिक प्रश्न शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो।
1: बर्खा नजिकिँदै जोखिममा राजमार्ग शीर्षकमा नागरिक दैनिकले खबर लेख्छ। खोटाङको खोटेयाङ तिनकी मनिषा राई इटहरीको जनता बहुमुखी क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययन गर्छिन्। हिउँदका बेला थुप्रै पटक घर आउजाउ गरे पनि बर्खामा यात्रा गर्दा पहाड़ झरेको झलझली याद आउँछ उनलाई। यसकारण उनी बर्खामा खोटाङ आउजाउ कमै गर्छिन्। उनलाई घर जान इटहरीबाट उदयपुरको बेलका नगरपालिकाको रामपुरबाट गाईघाटको साउने पोखरीटार हुँदै रसुवाको सिमपानी भएर खोटाङको ठाटी भन्ज्याङसम्म पुग्नुपर्छ। यो सड़क वारपार गर्दा वर्खाका बेला उनलाई ठूलो युद्ध जिते जस्तै हुन्छ। हिउँदोमा पनि अत्यास लाग्दो यो सड़क वर्खामा थप सकसपूर्ण हुन्छ। उदयपुरको रसुवा सिमपानी पहाड़को बाटो भिरालो छ। पहाड़ी बाटोमा गाड़ी चलाउँदा सानो त्रुटि